0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: हैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
2: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
1: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
2: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
3: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
4: डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन, मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856063363, 9856060917 र 9856608667।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: स्वाभाविक चरित्र र स्वाभाविक प्रक्रिया नै हो र त्यो चलिरहेछ। त्यसलाई चाहिँ धेरै किनभने नेपाली काङ्ग्रेसले यस्ता किसिमको चाहिँ पार्टी जीवनमा नेपाली काङ्ग्रेसले यस्ता किसिम उतार चढावहरू, यस्ता किसिम बहसहरू, यस्ता किसिम छलफलहरू धेरै सहर्दै धेरै बेहोर्दै नेपाली काङ्ग्रेस आज बिन्दुसम्म आइपुग्यो।
1: अहिलेको अवस्थामा काङ्ग्रेसमा चाहिँ के बार्गेनिङ टुल्स हो त्यसो भए पूर्णबहादुर खड्गाजीहरूको?
0: बार्गेनिङ टुल्स पनि होइन, अब सबै अधिवेशन आइसकेपछि त एउटा एजेन्डा त लिएर जानु पऱ्यो नि त। जस्तो तपाईँ के छ भने अब त पूर्णबहादुर खड्गालाई अथवा कुनै कुनै पनि दाईले असहमति जाहेर गरेर आफ्नो कुराहरू एजेन्डाहरू चाहिँ प्रस्ताव गरेन भने त अहिले भइरहेको केन्द्रीय कार्य समिति अहिले भइरहेको नेतृत्वलाई नै सर्वसम्मति गराउने प्रक्रियामा हो भने बहसै नहुने भयो, छलफलै नहुने भयो, त्यहाँ पदको चाहिँ गिभ एन्ड टेक मात्र हुने भयो। तर होइन, अब अधिवेशनमा भाग लिने, अधिवेशनमा छलफल गर्ने, अधिवेशनमा आफ्नो एजेन्डाहरू, आफ्नो दृष्टिकोणहरू, आफ्नो असहमतिहरू लिएर जाने हो भने त राजनीतिक एजेन्डा त सबैले उठाउँछ नि त।
1: तर अब यो सदस्यता अध्यावधिकको विषयलाई, यो क्रियाशीलता, क्रियाशील सदस्यता अध्यावधिकको विषयलाई पनि त उहाँहरूले निकै ठुलो एउटा त्यो बुदा बनाउनु भयो नि त, होइन, असमझदारीको बुदा बनाउनु भयो खड्गाजीहरूले। यसमा चाहिँ किन, यो त राम्रो हो नि त, प्रविधिमा जाने, डिजिटलाइजेसनमा जाने, अध्यावधिक गर्ने, होइन, आफ्नो सदस्यता चाहिँ रिफाइन, आफ्ना सदस्यहरू कति छन् भनेर चाहिँ त्यो त्यसको नत्थी राख्ने, कङ्ग्रेसले ल्याएको योजना, संस्थापनले ल्याएको यो खाका त राम्रो थियो नि त, होइन, यसमा किन आपत्ति भयो?
0: तपाईँले भन्नुभएको कुरासँग मेरो सहमति छ, उहाँले आपत्ति जनपद स्थान यहाँनिर छैन। तैपनि एउटा चाहिँ के हुन्छ, तपाईँ भन्दा हरेक राजनीतिक पार्टीभित्र परिवर्तन गर्ने शक्ति पनि हुन्छ, त्यहाँ परिवर्तनलाई रोक्ने शक्ति पनि हुन्छ, त्यहाँ यथास्थितिवादी सोच राख्ने शक्ति पनि हुन्छ, यी सबै शक्तिहरू त पार्टीभित्र सक्रिय हुन्छ नि त। त्यसैले गर्दाखेरि आफूलाई लागे कुराको वकालत त गर्नु पाइयो नि।
1: त्यसलाई तपाईँको जिल्लामा चाहिँ कङ्ग्रेसले जिताउनु भयो होइन, सोलुखुम्बुमा
0: जितायौँ हामीले,
1: तपाईँ जानुभएको थियो नि निर्वाचनमा, होइन, खटिनु भएको कमान्डर भएर, टिकट नपाए पनि तपाईँले भित्र हृदयबाट सहयोग गर्नुभयो होइन कङ्ग्रेसलाई,
0: सहयोग नगरे चुनाव जित्दैन थियो।
1: अनि हिमालय एफएमले प्रसारण गर्दैछ सोलुखुम्बुबाट, के भन्नुहुन्छ सोलुखुम्बुवासीहरूलाई?
0: सोलुखुम्बुवासीलाई त तपाईँ के छ भने अब लोकतन्त्र प्रति आस्थावन साथीहरूको ठुलो सङ्ख्या सोलुखुम्बुको छ र हामीले स्थानीय निर्वाचनमा अत्यन्त ठुलो बाहुल्यता सोलुखुम्बु नेपाली काङ्ग्रेसको पक्षमा आठवटा पाँचवटा पालिका नगरपालिका चाहिँ पाँचवटा पालिका जिताएका छौँ। त्यसपछि तपाईँको चाहिँ समन्वय पनि र केन्द्रको चाहिँ अधिवेशन पनि जिताएको छ र पटक पटक नेपाली काङ्ग्रेस सोलुखुम्बुले चाहिँ आफ्नो नेपाल सोलुखुम्बुको जनताले लोकतन्त्र पक्षमा नेपाली काङ्ग्रेसको पक्षमा आफ्नो मत जाहेर गरेको छ। त्यति मात्र होइन, नेपाली काङ्ग्रेस चाहिँ इतिहासमा तपाईँको पञ्चायत कालमा अत्यन्त अप्ठ्यारो परिस्थिति प्रतिबन्धित स्थितिमा रहँदाखेरि पनि 2031 सालको विद्रोह सोलुखुम्बुमा भएको थियो, मुरबटे काण्ड, जहाँ चाहिँ धेरै चाहिँ तपाईँको कुल मिलाएर 27 चाहिँ सहिदहरूले शहादत प्राप्त गर्नुभयो र त्यो शहादत प्राप्त गरेर अत्याधिक सोलुखुम्बुकै थिए, जेल निर सहने पनि सोलुखुम्बुकै थिए। त्यस कारणले गर्दाखेरि सोलुखुम्बुले नेपालको लोकतान्त्रिक इतिहासमा एउटा उच्च स्थान लिएको छ र सोलुखुम्बुले नेपालको लोकतान्त्रिक आन्दोलनमा उच्च खालको चाहिँ योगदान गरेको छ र त्यसको सम्मान नेपाली काङ्ग्रेसले सधैँ गर्छ र नेपाली काङ्ग्रेस सधैँ गरिरहन्छ र त्यो इतिहासलाई कायम गर्न हामी निरन्तर ढङ्गले सङ्घर्ष।
1: होइन आङ्गेलजी, सोलुका जनताका दुःखहरू छन् नि त अझै पनि, होइन, विकासबाट पछाडि छन्, लामो समय चाहिँ यात्रा कठिन छ, होइन, त्यहाँको भौगोलिक बनावटले गर्दाखेरि पनि अझ त्यहाँका जनताहरूले चाहिँ समयमा औषध उपचारदेखि लिएर अन्य कुराहरू पाइरहेका छैनन्, होइन, विकासमा के सोलु अलि अगाडि बढिरहेछ अहिले?
0: होइन, सोलु त तपाईँले सुन्नुभयो भने अचम्म लाग्छ, यस पटकको बजेटबाट सोलुको करिब करिब 0 त मैले लगाएको छ, कुनै पनि राष्ट्रिय स्तरको बजेटमा, सङ्घीय सरकारको बजेटमा, र त्यहाँनिर चाहिँ उल्लेख भएको छैन, न सडकको उल्लेख भएको छ, न विकास निर्माणमा उल्लेख भएको छ, न शिक्षामा चाहिँ कुनै
1: राजसभाले चाहिँ बजेट दिएन, राजसभाको सरकारले सोलुखुम्बुलाई
0: एकदम अहिलेको सरकार सोलुखुम्बुप्रति अत्यन्त ठुलो पूर्वाग्रहपूर्ण ढङ्गको व्यवहार सोलुखुम्बुले सोलुखुम्बुप्रति गरिरहेको छ र अहिलेको सरकारले त्यहाँका चाहिँ क्रम चाहिँ सम्पूर्ण योजनाहरू कटौती गरिरहेछ र अहिलेको सरकारले बजेटमा कुनै पनि स्थान तपाईँ कृषिदेखि लिएर तपाईँ चाहिँ प्रायकीय क्षेत्रमा चाहिँ तपाईँ सोलुखुम्बु त्यत्रो योगदान भएको देशलाई त्यत्रो राजस्व उपलब्ध गराउने सोलुखुम्बुलाई प्रायकीय क्षेत्रमा कुनै योजना हाल्न सक्यो?
1: होइन, तपाईँका प्रतिनिधिहरूले पनि त आवाज उठाउन सक्नु भएन कि?
0: आवाज उठाउनु भयो त, सुनाइ हुनु पर्यो, आवाजको सुनाइ हुनु पर्यो,
1: सरकारको उपेक्षामा पर्यो, त्यसो भए सोलु
0: सरकारको उपेक्षामा पर्यो। तर त्यस कारणले गर्दाखेरि त्यसको हिसाब किताब सोलुखुम्बुको जनताले गरेका छन् र त्यसको मूल्याङ्कन सोलुखुम्बुको जनताले गरेका छ। जुन पार्टी जुन शक्ति
1: एक पैसो पनि गएन, रत्तीभर गएन सोलुमा, अहिले अलिअलि त गयो होला नि त जिल्लामा, आङ्गेलुजी
0: त कहीँ गएको छैन। तपाईँको सगरमाथाको बेस क्याम्पमा एउटा टावरको चाहिँ अलिकति तपाईँले म्यानेजर त्यहाँ उल्लेख भएको सुन्नुभयो, त्यो सगरमाथाको बेस क्याम्पमा भएको टावर पनि हिजो नेपाली काङ्ग्रेसको सरकार र नेपाली काङ्ग्रेसको चाहिँ सहभागिता भएको सरकारले त्यो माथि हाम्रो चाहिँ पार्टीको चाहिँ वरिष्ठ उपसभापति विश्वप्रकाश सगरमाथा चढ्न जाँदाखेरि उहाँले त्यो अत्यन्त आवश्यक छ भनेर त्यो टावरको बारेमा उहाँले कुरा उठाउनु भयो, त्यो केन्द्रीय कार्य समिति उठाउनु भयो, त्यहाँ हाम्रो सम्पूर्ण मन्त्रीजीहरूले कुरा उठाउनु भयो। त्यतिखेर पाइप लाइनमा भएको त्यो एउटा प्रोजेक्ट हो, त्योभन्दा बाहेक सुलुकमा अहिलेको सरकारले कुनै पनि योजना हालेन, एक पैसा पनि हालेन।
1: सरकारले त सुशासन अनि समान बजेट वितरणदेखि लिएर महत्त्वपूर्ण योजनाहरूमा काम गरिरहेको बताइरहेछन् त आफूले आफूलाई
0: होइन। अन्त सुशासनभित्र सोलुखुम्बु पनि नेपालको भूगोलभित्रै पर्छ नि त,
1: सोलुलाई सरकार बिर्स्यो त्यसो भए।
0: हजुर,
1: सोलुलाई बिर्स्यो सरकार आङ्गेलुजी?
0: सोलुलाई बिर्स्यो भन्दा पनि त्यो बिर्सिहालेको भन्दा पनि त्यसलाई चाहिँ पुरा बायस गरियो।
1: तर माउन्ट एभरेस्ट त सोलुमा पर्छ नि त, फेरि सबैको दिमाग त त्यहाँ छ नि त होइन।
0: हो त हो, अब त माउन्ट एभरेस्ट पर्छ सगरमाथा, एउटा चाहिँ तपाईँको चाहिँ के अरे माउन्ट के अरे टुरिज्मसँग सम्बन्धी एउटा प्रोजेक्ट हालेन। सोलुखुम्बु तपाईँको नेपालको सामान्य ज्ञानमा सोलुको नेपालको सबभन्दा धेरै गुम्बा भएको ठाउँहरू ठाउँ सोलुखुम्बु भनेर उल्लेख भएको छ, सारा देशले पढाएको छ। तर त्यही गुम्बाको बारेमा चाहिँ प्रोजेक्ट गर्दाखेरि सोलु अरू दुई तिनवटा जिल्लाको नाम सुने, सोलुको नाम त्यहाँ सुन्छ।
1: होइन, बालिन सरकारका एक्सनहरू कस्तो लाग्दैछ?
0: होइन, बालिन सरकार न यो लोकतान्त्रिक छ, अब त्यो संसदप्रति पार्ने उत्तरदायी र जवाफ देख्ने उनीहरू देखिएन, र संसदप्रति चाहिँ जवाफ दिए त पूर्ण किसिम व्यवहार नै उसको देखिएन, एक नम्बर कुरो। त्यस कारण लोकतन्त्रवादी पनि यो होइन, राष्ट्रवादी पनि यो होइन, किनभने संसारमा कुनै पनि प्रधानमन्त्री कुनै पनि कार्यकारी प्रमुखले मेरो देशले अर्काको जमिन मिचेको छ भनेर संसारभरि कहिले पनि बनाएको छैन। नेपालको इतिहास पनि कसैले कुनै पनि प्रधानमन्त्रीले बनाएको छैन, तर त्यस्तो संसारमै नभएको नेपालको इतिहासमै नभएको अनुपम तपाईँको चाहिँ हामीले अर्काको जमिन मिचाएको छौँ भन्ने राष्ट्रघातपूर्ण चाहिँ अभिव्यक्ति दिने प्रधानमन्त्री इतिहास पहिलोपटक गर्नु, नेपाली जनताले पहिलोपटक हेर्नु पर्यो।
1: होइन, नेपालले चाहिँ भारतको सीमा मिच्याएको छैन कहीँ कतै पनि, त्यसो भए
0: त्यसो हो भने तपाईँले मलाई बताइदिनुहोस्, भारतको सीमा मिचेर नेपाली सेना भारतको कुन चाहिँ टेरिटोरी बसाएको छ भनेर मलाई सुनाइदिनुहोस्। कुन चाहिँ टेरिटोरीमा कुन चाहिँ भूगोलमा नेपाली सेना चाहिँ भारतको सीमा मिचेर नेपाली सेना बसाएको छ? किनभने अहिले त अहिले हो ठिक छ, नेपाली सीमा मिचेर कराइरहेछ, किन कराइरहेछ भने लिपू लेक लिम्प्याडुरा र गुजी नवीमा चाहिँ नामीमा चाहिँ त्यहाँ भारतीय सेना छ, त्यहाँ खन्जोत उनीहरूले गर्यो, उनीहरू सेना उपस्थित त्यहाँ छ, त्यसो नेपालले चाहिँ यहाँ मिच्यो भनेर कराएको छ। तर नेपाली सेना भारतीय कुन चाहिँ भूभागको गरेको बसायो?
1: संसदको रोस्टममा प्रधानमन्त्रीले बिना आधारमा बिना तर्क अपरिपक्व ढङ्गले बोले, त्यसो भए उहाँको चाहिँ कुनै कुटनीति छैन यसमा बोल्ने कुरामा?
0: होइन, अब एउटा दुईवटा परिस्थिति देखिन्छ। एउटा चाहिँ तपाईँ के छ भने, यदि उहाँले कुनै ज्ञान र कुनै चाहिँ तपाईँको सूचना बिना अज्ञानतावश उहाँले बोलेको हो भने उहाँभन्दा अयोग्य प्रधानमन्त्री कोही पनि होइन, उहाँले तुरन्त सत्ता छोड्नु पर्छ, एक नम्बर कुरो।
1: यदि प्रधानमन्त्री पदै छोडिदिनु पर्यो,
0: छोडिदिनु पर्छ, त्यति अज्ञान त तपाईँको देशको देशको बारेमा, देशको कुटनीतिको बारेमा, परराष्ट्र नीतिको बारेमा आधारभूत ज्ञान पनि नभएको मान्छे, आफ्नो देश र अर्काको देश के हो भने कुरो थाहा नपाउने मान्छे, कहाँ के बोल्दैछु भन्ने कुरा पनि ह्याकर नराख्ने मान्छेले प्रधानमन्त्री जस्तो गरिमामा एक देशको प्रमुख कार्यकारी भएर बस्नु मिल्दैन, एक नम्बर छोड्नुपर्छ, एक नम्बर। दोस्रो नम्बर कुरो चाहिँ के, यदि यति चाहिँ तपाईँको चाहिँ उहाँले नियतवश देशलाई हानि पुऱ्याउने नियतले, देशलाई नोक्सानी पुऱ्याउने नियतले, देशका चाहिँ सीमा विवादको बारेमा देशको बार्गेनिङ पावरलाई तहस नहस पार्दै हिसाबले उहाँले बोलेको हो भने त्यस्ता प्रधानमन्त्रीलाई नेपाली जनताले राख्नु हुँदैन, नेपाली जनताले बलपूर्वक त्यसलाई हटाउनु पर्ने बाध्यता छ।
1: धन्यवाद, नमस्कार। उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका नेता आङ्गेलु शेर्पा। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: विषादी बिसुन औषधि होइनन्। अनावश्यक विषादी प्रयोग नगरौ नगराउ। प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौ। विषादीले मानव स्वास्थ्य, जीव जन्तु, वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत पराग सेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ।
3: हाम्रो खानाको करिब 2/3 हिस्सा परसेचित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता परागसेचक जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौं र बुझाउँ।
2: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराउँ। व्यवसायिक किट विकास केन्द्र हरियर भवन।
4: नेपाली बहस,
5: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
6: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
7: डिसोम फाइबर नेट।
8: यतिखेर हाम्रो बेसमा का निवर्तमान नेता धौल शमशेर राणा हुनुहुन्छ। राणाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार
9: तपाईँलाई र सबै श्रोताबिनलाई मेरो अभिवादन, नमस्कार।
8: होइन, तपाईँलाई म के भनेर सम्बोधन गरौँ? राष्ट्रिय प्रजातन्त्र पार्टीको नेता भनौँ कि वा चाहिँ के अभियन्ता भनौँ कि के भनौँ? अब
9: केही नभन्ने मेरो नाम लिएर भन्न पुग्छ।
8: होइन, त्यसरी त तपाईँ त राष्ट्रिय प्रजातन्त्र पार्टीमा यत्रो योगदान त्याग गरेर यसरी चाहिँ पार्टीलाई चाहिँ यो दिशामा पुर्याएर अनि फेरि 183 जना लडेर हिँड्नु भएछ, होइन?
9: त्यो अध्याय सिद्धियो, अब नयाँ अध्यायमा जाने क्रममा छौँ, त्यस कारणले धेरै चिन्ता गर्नु पर्दैन, यो ऊ भन्न पर्दैन, नामै लिएर भन्न पुग्छ।
8: होइन, अब त्यो अध्याय त कसरी सकिन्छ? पार्टीलाई त विभाजन गर्नुभयो नि त तपाईँले।
9: मैले विभाजन गरेको होइन, छोडे अब पार्टीले आफ्नो मूल्य र मान्यतातिर अब अग्रसर नभएर देखेपछि महाधिवेशन पनि नगर्ने, आफ्नो मूल्य मान्यता अग्रतिर अग्रसर नहुने, नेपाली जनतालाई अब यो एजेन्डालाई धोका दिइरहेपछि अब त्यहाँ नबसेर अर्को घर निर्माण गर्नु खोजे, अब जे भन्दा पनि हुन्छ।
8: होइन, अब यो घर पनि ठाउँ ठाउँमा घर निर्माण गर्दाखेरि अब कुन घरमा बस्ने, कहाँ जाने भनेर चाहिँ घरका सदस्यहरूलाई पनि त निकै ठुलो अन्यल पर्छ नि त। मैले अस्ति तपाईँकै
9: मैले राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यकर्तालाई के आग्रह गरेको छु भने, राष्ट्रिय प्रजातन्त्र पार्टीबाटै तपाईँहरूले बोकेको मूल्य र मान्यताको सफलता हासिल गर्न सक्ने विश्वास छ भने उतै बस्नुहोस्, मेरो कुनै भेदभाव छैन। त्यो मूल्य र मान्यता र तपाईँले सोचेको जस्तो अब देश बनाउन सक्दैन भन्ने तपाईँहरूलाई स्वागत छ, मेरो अरू केही भन्नु छैन।
8: होइन, राजेन्द्र लिङ्गदेनसँग त मेरो कुरा पनि भएको थियो, होइन, 2-3 दिन अगाडि। उहाँले त के भन्नुभएको छ भने, मैले त अब यो महाधिवेशनको कार्यतालिका लिएर आउनुहोस्, कार्यसूची बनाएर आउनुहोस् धवलजी भनेर मिटिङमा बैठकै गरेर पठाएको व्यक्तिले त पार्टी नै फोडेर हिँड्नु भएछ भनेर दुःख मनाउ गर्दै हुनुहुन्थ्यो क्या अस्ति।
9: त्यो सब नाटक हो, त्योभन्दा बढी म के भन्न चाहन्न।
8: उहाँलाई नाटक हुन्छ, तपाईँले जिम्मेवारी दिए होइन महाधिवेशनको।
9: एकछिन, महाधिवेशन गर्ने निर्णय कार्य सम्पादन समिति र कार्य समिति, केन्द्रीय कार्य समितिले जेठमा गर्ने भने निर्णय गरिसक्यो। त्यो निर्णयलाई लताएर वास्तै नगरेर फेरि अर्को निर्णय गर्ने अनि टाइम बाय गर्ने, अब वर्षात आउने, चाडबाड आउने, त्यहाँपछि स्थानीय निकाय आउने अनि पार्टी विघटन हुने, योभन्दा पहिले हामीले बाहिर निस्केर अर्को घर बनाएर यो एजेन्डालाई अगाडि लग्ने सोच र जमर्को गऱ्यो। योभन्दा बढी अब नभन्नुहोला।
8: होइन, तपाईँहरूका लागि त राष्ट्रिय प्रजातन्त्र पार्टीको मूल एजेन्डा भनेको त राष्ट्र संस्थापन र स्थापना हो नि त, होइन? राप्रपाले पनि त्यही हो, भोलि तपाईँ गए पनि त्यही हो। अब कस्तो खालको पार्टी निर्माण गर्न खोज्नुभयो फेरि?
9: हामीले एजेन्डा परिवर्तन गर्दैनौँ, तर एजेन्डा प्रति वफादार हुनेछौँ, एजेन्डा प्रति एजेन्डालाई धोका दिने छैनौँ। नेपाली जनता जसले यो एजेन्डामा विश्वास गर्छ त्यो विश्वासलाई कायम राख्छौँ, हाम्रो भनाइ त्यही हो।
8: दुर्गा प्रसाईजीसँग पनि सहकार्य गर्नु भएको छ हो?
9: सहकार्य हुँदैछ, दुर्गाजी र हामी र विभिन्न अरू राजावादी, राष्ट्रवादी, हिन्दूवादी, संघीयता विरोधी, गणतन्त्र विरोधी, अब सङ्घ

0: जस्ता व्यक्ति सबैलाई ठूलो छाती राखेर रा, साथमा लिएर हिँड्ने योजना छ।
1: अध्यक्षज्यूले त अस्ति भन्नु पनि भएको थियो, उहाँलाई चाहिँ त्यत्रो चाहिँ चैत 15 गते तिनकुनेमा होइन धरपकड हुँदाखेरि संसदमा उठाए आवाज, बाहिर उठाए, हाम्रा नेताहरूलाई चाहिँ यसरी चाहिँ गिरफ्तार गर्नु गलत हो भनेर उठाए, होइन यत्रो माया गरे, यत्रो प्रेम गरे, मलाई नै लाता नै लिनुभयो भन्नुभएको छ क्या।
0: ठिकै छ, उहाँलाई उहाँलाई त्यस्तै लाग्छ पनि, मलाई केही भन्नु छैन।
1: दुःख मनाउ गर्नुभयो क्या आदर्शज्यूले तपाईँ निस्किसकेपछि।
0: हामी तिनकुनेमा जेलमा जाँदाखेरि राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलन गर्दै अबे आज राजा पनि स्थापित हुन्थ्यो र त्यहाँनिर पार्टी पनि स्थापित हुन्थ्यो र यो जेन्जी आन्दोलनै हुन्थेन। हामी म र रविन्द्र मिश्राजी जेलमा 50 जना अघि जेलमा राप्रपाले कानमा तेल हाले, अध्यक्षज्यूले उनी त्यहीँ बसुन् भन्ने अब भावना जस्तो देखियो बाहिर। अब दुखोसो गरेर केही अर्थ आउँदैन। अब सबैलाई के कुरा थाहा छ कि अब उहाँको व्यवहार के थियो त्यो बेला, अब रोएर अब यसमा केही अर्थै छैन।
1: होइन उतिखेर आन्दोलन गर्यो भने त राजेन्द्रजी पनि तपाईँहरूसँगै साथी बन्न आउनुहुन्थ्यो, भित्र गाह्रो थियो नि त सिचुएसन अवस्था।
0: अनि के भयो त अब हिन्दू राज स्थापना गर्ने, राजालाई ल्याउने भन्ने अनि डराउने आन्दोलन घोषणा भइसकेको छ, साथीहरू जेल परिसकेको छ अनि आफू चाहिँ लुक्न जाने। राप्रपाले त्यो बेला आन्दोलन गरेर देश बन्दको आह्वान गर्दै अबे यो परिस्थिति हुन्न थियो।
1: तपाईँले साथ पाउनु भएन त्यो बेला पार्टीबाट?
0: अब साथ पाएको त किन पार्टीबाट अलग हुन्थ्यो, पुरा
1: मन भाँचियो त्यसो भए होइन।
0: मन भाँचिन भन्दा पनि हामीले मेहनत गरेको र हामीले सोचेको एजेन्डालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले अगाडि सार्न सक्ने स्थिति देखिएन, चाहना पनि देखिएन र जनताले पनि पार्टीलाई तिरस्कृत गरेको कारणले अब छोड्नै पर्यो, यहाँ बसेर हुन्न भनेर छोड्यो।
1: तपाईँहरूको मूल मान्यता अर्थात् एजेन्डा चाहिँ के थियो? विधानले त दोस्रो कार्यकाल पनि त अध्यक्ष सभापति खान मिल्दो रहेछ नि त होइन राष्ट्र राप्रभाको।
0: मैले होइन, मलाई के चिन्ता र दोस्रो कार्यकाल खान उहाँले महाधिवेशन गराइदिएर जित्या भए त हुन्थ्यो नि। अब कार्यकाल पनि सिद्धियो, 6 महिना पनि सिद्धियो, कार्यकालभन्दा बढी 6 महिना भइसकेको थियो, निर्णय पनि महाधिवेशनको गरिसकेका छौँ, तैपनि त्यो निर्णयलाई लात्ता हानेर कार्यकाल लम्ब्याउँदै जाने र पार्टी धरापमा गइरहेको स्थिति थियो। अब हामीले त्यस्तै बुझेको छौँ, त्यही कारणले छोड्यो। अब यही कुरालाई किन अब दोहोऱ्याएर अगाडि
1: बढ्नुहोस्? होइन ठिक छ, हामी त अगाडि बढिहाल्छौँ, तपाईँ पनि अगाडि बढ्नुहोस्, राम्रो गर्नुहोस् पार्टीलाई, देश र जनताको विषय पक्षमा काम गर्नुहोस् होइन। राप्रपा जुन ढङ्गले अगाडि आएको थियो अहिले त निकै नमिठो हार पनि बेहोर्नु पर्यो, हार चाख्नु पर्यो। तपाईँ त लड्नु भएन निर्वाचन, ठिकै भएको रहेछ होइन यो पाला?
0: मैले त म पनि लडेन, मैले पार्टीलाई पनि नलड्नु नै भने हो।
1: ए भनेपछि निर्वाचनै बहिष्कार गर्ने भन्नुभएको थियो?
0: एकदम, हामी तयार पनि थिएनौँ, जनता पनि हाम्रो पक्षमा थिएनौँ, हामीले भोट आउने काम पनि गरेनौँ 4 वर्ष, लहर पनि हाम्रो पक्षमा थिएन र चाहिँ नि हामी यो चुनाव लड्नु हुन्न, यो चुनावको नतिजाले हामीलाई फाइदा पनि गर्दैन र हाम्रो एजेन्डालाई पनि फाइदा गर्दैन भनेर मैले कार्य सम्पादन समिति अन्तिम कार्य चुनावभन्दा पहिले अन्तिम कार्य सम्पादन समितिमा लड्न हुन्न भनेर पनि मत राख्न खोजेका थिएँ। साथीहरूले त्यस्तो मत नराख, तपाईँले त्यस्तो मत राखे पनि लड्ने साथीहरू निरुत्साहित हुन्छन् भनेपछि मलाई पनि ठिकै लाग्यो। फेरि चुनावमा अब खुइलेपछि धवल शमशेरले यस्तो मत राखिदिएर बिग्रियो भन्न भन्छन् भनेर मैले ठिकै छ नि त साथीहरूलाई किन निरुत्साहित गर्ने, तर मेरो कुरा चाहिँ दर्ज होस् है भनेर भनेको थिएँ। अब जे मैले भनेको थिएँ त्यो बेला अब त्यही साबित हो।
1: होइन धवल शमशेर जबराजी, भिडभाडमा जिउ जोगाउनु अनि कालमा बिउ जोगाउनु भन्छन्, बिउ त जोगिया छ नि त अहिले जे भए पनि
0: ठिकै छ नि। हामीले के जोग्यो के जोगिएन हामीले देखेकै छ।
1: होइन संसदमा त तपाईँहरूको हिजोको राप्रपाको उपस्थिति त छ नि त, अब हुन त अब तपाईँलाई त्यो कन्सर्नको विषय रहेन। अब पार्टी कस्तो भन्छ, के नाम दिनुभयो पार्टीको?
0: पार्टी पार्टी त अब हाम्रो एजेन्डा प्रष्टै छ होइन, अब सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य लिएरै हामी अगाडि बढ्ने हो। अब त्यसको नाम झन्डा त्यसको संरचनाहरूलाई सबै साथीहरूले सोचेर सम्झेर बनाउँछन्, त्यो निकट भविष्यमा थाहा पाइहाल्छ, आइहाल्छ बाहिर।
1: पूर्व राजाको साथ रहन्छ तपाईँहरूलाई?
0: हामी यो देशमा राजासहितको प्रजातन्त्र चाहिन्छ भन्ने मान्यता बोक्या।
1: अब कस्तो खालको प्रजातन्त्र हो फेरि? अहिले प्रजातन्त्र छैन देशमा,
0: प्रजातन्त्र छ तर गणतान्त्रिक प्रजातन्त्र छ नि, हामीले राजा सहितको प्रजातन्त्र कन्स्टिट्युसनल मोनार्की
1: हिन्दू राष्ट्र कहाँ छोड्नु भयो
0: एक इन वर्ड एन्ड डिड है यथार्थमा कन्स्टिट्युसनल मोनार्की जसमा हिन्दू किराँत बौद्ध सनातनीहरूलाई समेटेर हिन्दू अधिराज्य को हामीले कल्पना गरेका छौँ।
1: दुर्गा प्रसाईजीसँग कतिसम्म मिल्न सकिएला र मिल्न सक्नुहुन्छ उहाँ जस्तो व्यक्तिसँग तपाईँ?
0: होइन, दुर्गा प्रसाईजीले पनि निम्बुखा जनताहरूको पक्षमा बोलेको छन्। धेरै कुराहरू
1: कहिले प्रचण्ड कहिले ओली कहिले रापरपा हुँदाहुँदा अब के अरे राजेन्द्रजीहरूलाई पनि उहाँले चाहिँ होइन धारयातै लाउनु भएको थियो एकताका। अब तपाईँहरू फेरि मिल्न जानुभयो अनि मन मिल्छ त?
0: हामीले हेर्नुहोस् यो अभियानमा देश बनाउने अभियानमा हिन्दू अधिराज्य पुनर्स्थापना गर्ने अभियानमा जो सुकैले साथ दिन तयार हुन्छन् हामी साथ लिनुपर्छ, ठुलो छाती राखेर अगाडि बढ्नुपर्छ।
1: अहिलेको अवस्थामा मैले यो राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना सांसदले भनेको सुन्दैछु, मैले कुराकानी पनि गरेँ राजीव खत्रीजीले, अहिलेको अवस्थामा जनमत सङ्ग्रह गर्ने हो भने 81% नागरिकहरूले चाहिँ राजाको पक्षमा मतदान गर्छन् भनेर भन्नुभएको छ होइन, तर रापरपालाई चाहिँ किन विश्वास जित्न सकेनन् रापरपाप्रति जनताले?
0: मैले अघि नै पनि यहाँलाई निवेदन गरिहालेँ नि, रापरपाले आफ्नो एजेन्डाप्रति खरो उत्रिन सकेन। जनताले भोट दिएपछि उनी एजेन्डाको प्रति होइन आफ्नै अब सत्ता कब्जा सत्तामा जाने र सत्ताको मौज मस्ती गर्नेतिरै गए राप्रपा। यो एकचोटि होइन, 30 वर्षमा पटक पटक राप्रपाले त्यो गरेर जनताले एकदमै राप्रपाप्रति विश्वास हटाए। यो राष्ट्रपाको सांसदले भनेको कुरा ठिक हो, आजको दिनमा राजाको ग्राफ र हिन्दू अधिराज्यको ग्राफ धेरै माथि छ, तर त्यो कुरालाई यथार्थमा पण्डित गर्नको लागि ग्राउन्डमा कुनै फोर्स छैन, कुनै पार्टी छैन। राप्रपा त्रिस्तृत छन्, राप्रपाले यो काम गर्दैन भनेरै हामीले यो नयाँ दल खोल्न खोजेको।
1: अब तपाईँहरू चाहिँ कुन ढङ्गले अगाडि बढ्नुहुन्छ, जनतालाई चाहिँ कसरी समेट्नुहुन्छ? अहिले त नयाँ दलहरू नयाँ पार्टीहरू होइन त्यो किसिमले चाहिँ उदाइरहेको बेलामा चाहिँ यो सङ्क्रमणकालीन अवस्थामा फेरि तपाईँहरू पनि बिउ जोगाउन सक्नुहुन्छ कि हुन्न भन्ने पनि त चिन्ता छ नि त होइन?
0: अब यो बिउ जोगाउने नगर्ने हाम्रो त एउटा लक्ष्य हो, एउटा अभियान हो। हामीले चाहिँ बिउ जोगाउने अथवा आफू अगाडि बढ्ने भन्दा पनि हामीले बोकेको मूल्य र मान्यतालाई स्थापित गर्ने हाम्रो अभियान यो लक्ष्य हो। त्यस कारणले के बिउ जोग्ला के होला कसो होला भन्ने मलाई चिन्तै छैन।
1: धेरै व्यक्तिहरूलाई त ल्याउन सक्नु भएन नि त तपाईँहरूले उताबाट रापरपाबाट?
0: अब आउँछन्, यो त अपरघटमा काठमाडौँमा उपस्थित भएकालाई मात्रै कुरा गरे, अब देशभरि सबैले अब राजीनामा दिने क्रम अगाडि चलेकै छ। र यो पार्टी रापरपाबाट मात्रै बन्ने होइन के, हामी त रापरपाबाट छुटेर यो त सबै सम्पूर्ण राजावादी राष्ट्रवादी मैले अघि नै भनिदिएँ हिन्दूवादी अनि गणतन्त्र विरोधी संघीयता विरोधी सबैलाई समेट्ने पार्टी हो। राप्रपाबाट मात्रै भएर यो पार लाग्दैन, राप्रपाले त पार लाग्दैन लगाउनु सकेन भने राप्रपाबाट निस्केको मान्छेहरूले मात्र कहाँ पार लगाउनु सक्छ?
1: अनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अन्य धेरै नेताहरू छन् सांसदहरू छन् उहाँहरूलाई पनि ल्याउनुहुन्छ तपाईँहरू के उहाँ आउने तयारी छ को आउनुहुन्छ?
0: सांसदहरू त अब त्यहाँ अड्किएको छैन होइन, उहाँहरू त्यहाँबाट छोड्ने बित्तिकै सांसदहरूको पदै जान्छ। उहाँहरूलाई हामी त्यो उहाँहरूलाई हामी त्यस्तो भन्दा पनि भन्दैनौँ, आग्रह पनि गर्दैनौँ, उहाँहरू छोड्दा पनि छोड्दैनौँ। र स्थानीय निकायमा पनि थोरै सङ्ख्यामा हाम्रो नेताहरू जितेका छन्, अब 1 वर्ष बाँकी छ, उनलाई पनि धेरै हामी जोड दिने होइन, उहाँहरूको पद जान्छ। त्यस कारणले मैले अघि नै यहाँलाई निवेदन गरिहालेँ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मात्रै यो पार्टी बढ्ने होइन, एउटा सानो सेक्टर होला राष्ट्रिय प्रजातन्त्र पार्टीको। अब हामी निस्केको घरबाट राम्रो मान्छेहरूलाई हामी आग्रह पनि गरिरहेको छौँ र आइ पनि रहेको छन्। बाँकी त अब डायस्पोरा देशको यो विचारलाई मान्ने र यो विचारलाई स्थापित गर्ने नेपाली जनताहरूको साथ लिएर अगाडि बढ्ने हो।
1: नेपाली जनताले पत्याउँछन् तपाईँहरूलाई?
0: मलाई त पत्याउने जस्तो लाग्छ, अब समयले बताउँछ पत्याउँछन् कि पत्याउँदैन।
1: जाँदा जाँदै तपाईँले रापरपाबाट छोडिदिएर ज्ञानेन्द्र शाहीका लागि अध्यक्ष उठ्ने बाटो खुला गरिदिनु भयो होइन?
0: अब मैले हेर्नुहोस् छोडेको घरमा को को लडाई, अब त्यो लडाई कसले लडिरहन्छ मलाई चिन्ता छैन।
1: होइन, विक्रम पाण्डेजीले त अब ज्ञानेन्द्र शाहीजीलाई बुरुक्क बोक्दिनु भयो नि त हिजो अस्तिबाट।
0: अब जो जोले जे गर्छन् गर्दा जे हुन्छ, मलाई त्यो राप्रपाभित्रको लडाईँको सरोकारसित मैले आनन्द मानेको छु हिजो।
1: शान्त
0: मलाई त्यहाँभित्रको झगडा त्यहाँभित्रको दूषित इन्भाइरोमेन्ट टोक्सिक इन्भाइरोमेन्टबाट छुटकारा पाएर आनन्द पाएको छ। जो जोलाई लड्नु मन छ लडे हुन्छ, हामी आफ्नो मिसनमा अगाडि बढ्यौँ।
1: दुई चार दिन भयो निन्द्रा राम्रो लाग्यो होला होइन तपाईँलाई?
0: त्यो अब त्योभन्दा पनि अब हेर्नुहोस् हामी एउटा मिसन एउटा ठुलो लक्ष्य हासिल गर्नुपर्छ, मेहनत गर्नुपर्छ, त्यसको लागि तयार छौँ। अब मैले भनिहालेँ नि त्यो टक्सेक इन्भाइरोमेन्टबाट निस्केको आनन्दै लागेछ।
1: हस् राणाजी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: तपाईँलाई र सबै नेपाली जनतालाई यो देशलाई अगाडि बढाउने, समृद्ध बनाउने र हाम्रो मूल्य र मान्यतालाई स्थापित गर्ने यो लक्ष्य र यो यो अभियानलाई चाहिँ साथ र समर्थन गर्नुको लागि मेरो विनम्र अनुरोध छ। सबैलाई नमस्कार, सबैलाई धन्यवाद।
1: नमस्कार। वहाँ हुनुहुन्थ्यो धवल शमशेर राणा, आदरणीय श्रोता। नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
4: खरो विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ। ग्लोबल आइमी बैंक, सबैका लागि बैंक। डिसोम फाइबर नेट।
1: यतिकै हाम्रो बेसमा नेकपाका नेता पूर्व।
4: दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ। ग्लोबल आइमी बैंक, सबैका लागि बैंक। डिसोम फाइबर नेट।
1: यतिकै हाम्रो बेसमा नेकपाका नेता पूर्व गृहमन्त्री, प्रधानमन्त्री, रक्षा मन्त्री डाक्टर भीमरावल हुनुहुन्छ। भीमरावलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
5: धन्यवाद।
1: होइन, प्रधानमन्त्रीज्यूले नेपालले पनि भारतीय भूमि ठाउँ ठाउँमा मिचेको छ भन्ने थाहा पाए, म प्रधानमन्त्री भइसके पछाडि अब त्यसको बारेमा पनि हामीले वार्ता र कूटनीतिक माध्यमबाट समाधान खोज्नुपर्छ भनेर अभिव्यक्ति दिनुभयो। उहाँले देशलाई अतिक्रमणकारीको संज्ञा दिनुभयो। तपाईँ त कतै केही बोल्नु भएन नि त, यो के छ? नेपालले नि मिच्याएको छ र भारतीय भूमि सीमा, डाक्टर साहब।
5: खेमजी, तपाईँले मैले बोलेको हेर्नु भएन छ। मैले सबभन्दा पहिले त्यो भन्ने बित्तिकै प्रतिक्रिया त्यत्रो सामाजिक सञ्जालमा दिएको छु र मैले प्रश्न के भनेको छु भने कुनै पनि देशको प्रधानमन्त्री, त्यो मातृभूमिको सन्तान, त्यहाँको नागरिकले झुटा कुरा गरेर जनताको सार्वभौम सत्ताको अभ्यास गर्ने संसदमा उभिएर मेरो देश अतिक्रमणकारी हो, मैले अर्काको सिमाना मिचेको छु भन्दैन। मैले उहाँलाई तिनवटा प्रश्न गरेको छु। यदि नेपालले भारतको कुनै भूभाग, उहाँकै शब्दमा, धेरै ठाउँमा जग्गा मिचेको छ भने कुन ठाउँमा, कति क्षेत्रफल, कहिले मिचेको छ, उहाँले भन्नु पर्यो। उहाँले त्यसो पनि भन्न नसक्ने, उहाँले जुन प्रकारले नेपालको लिपुलेक, कालापानी, लिम्पियादुरा, सुस्ता लगायत थुप्रै भूभाग भारतीय अतिक्रमणमा परेको कुरालाई ढाकछोप गर्नलाई उहाँले जुन दुष्प्रयास गर्नुभयो, त्यो देशघाती उहाँको अभिव्यक्ति हो भन्ने कुरा त सबै देशभक्त नेपालीहरूले प्रष्ट बुझिसकेका छन्।
1: उहाँको अपरिपक्वता हो, यो अपरिपक्व टिप्पणी हो कि उहाँ चाहिँ के जानेर उहाँ चाहिँ अब अन्तर्राष्ट्रिय जगतमा पनि होइन यसको चाहिँ मुद्दा उठोस् भनेर यतिसम्म पनि भन्न भ्याउनु भयो कि उहाँका सल्लाहकार कुमार बेनले त बेलायतबाट पनि अब केही दोषी प्रमाणहरू झेकाउनका निम्ति प्रयास गर्नु भएको छ, कन्सर्न राखिएको छ भन्ने समयका विषयहरू आए।
5: म एकदम संक्षेपमा तपाईँलाई भन्छु, मलाई भन्न दिनुहोस् है त। अहिले उहाँले जुन तरिकाले बोल्नु भएको छ, खास गरी पूर्वदेखि पश्चिमसम्म तराई क्षेत्रका जनताले कहाँ मिचेको छ जग्गा हामीले यहाँ देखा भनेर उहाँलाई चुनौती दिइरहेका छन् र उल्टै ठाउँ ठाउँका हाम्रा सीमा स्तम्भहरू यता सारिएको, उहाँहरूको घर जग्गा मिचिएको कुरा उहाँहरू दिनदिनै भनिरहनु भएको छ एउटा कुरा। र यो उहाँले किन बोल्नुभयो त भन्दाखेरि भोलिपल्ट उहाँको पार्टी सभापति रविले पनि छानेजी भारत जाने, अगिल्लो दिन उहाँले हिसाब किताब गरेर यो भारतको चाकरी गरेर लम्पसार परेको बाहेक केही पनि होइन, नेपालको कुटनीतिमा हामी सात सालदेखि देखिरहेका छौँ, कुनै यो नयाँ कुरा छैन। एक दोस्रो कुरा, जुन उहाँले बेलायतलाई यो वार्तामा संलग्न हुनुपर्छ भनेर हामी भनिराखेका छौँ जुन भन्नुभएको छ, उहाँले नगरको प्रमुख हुँदा सुस्ता, महेशपुर अरू थुप्रै हाम्रा अतिक्रमण परेकाली पुले कालापानी लिम्पिया दरबारमा चुक्क एक शब्द बोल्नु भएन. उहाँले विशाल नेपालको कथित झण्डा पछाडि टाँस्नुभयो. त्यसको अर्थ के थियो त,

0: तत्कालिक रूपमा नेपालको अतिक्रमण परेको भूभागमा को बारेमा बोल्नु परेन नि त. विशाल नेपाल भनेपछि मान्छेहरू त्यसै लागेर अब नेपाल विशाल नेपाल भनेर त्यहाँका करोडौँ जनता जो भारतीय छन् अहिले, अनि सुगौली सन्धि पछिको त्यत्रो भूभाग नेपालले फिर्ता अहिले ल्याउने कुरा, जुन देशले एउटा डुबानमा परेको आफ्नो क्षेत्रलाई अन्तर्राष्ट्रिय कानुन विपरीत बनेको बाँध भत्काउनु पऱ्यो त भन्न सक्दैन. बोल्नु भएको छ उहाँ कहिल्यै? उहाँ त उहाँको पृथ्वी घर त मधेसमै हो नि त, बोल्नु भएको छ कहिल्यै? त्यसकारण त्यो पनि के थियो, षड्यन्त्रकारी कुरा थियो भन्ने कुरा अहिले यसले अझ प्रष्ट पारेको छ. त्यसकारण बेलायतलाई संलग्न गराउने भन्ने उहाँले जुन बोल्नु भएको थियो त्यसको त भारतले आधिकारिक रूपमा त्यहाँको विदेश मन्त्रालयको प्रवक्ताले द्विपक्षीय वार्तामा कुनै तेस्रो पक्षको संलग्नता हुन सक्दैन भनेर बकायदा एकदम औपचारिक रूपमा भनिसकेको छ. त्यसप्रतिको प्रतिक्रिया के हो त उहाँका सल्लाहकार, उहाँको सरकारको प्रतिक्रिया, राष्ट्रसभाको राष्ट्रसभाका सांसदहरूको प्रतिक्रिया के हो? उहाँहरू चुप्प लाग्नु भएको छ. दोस्रो कुरा, तेस्रो, म तपाईँलाई यसमा एउटा महत्त्वपूर्ण कुरा गर्छु. उहाँले त्यो बोलिसकेपछि रवि लामिछाजी भारत जानुभयो, त्यो उहाँको एकदमै ठुलो स्वागत भयो आदि भनियो, हामीले त्यो देख्यौँ. म नेपालको सन्दर्भमा त्यस्ता स्वागत भएका तिन चारवटा घटना तपाईँलाई सुनाउँछु. एक, मोहन शमशेरले जति बेला 1950 असमान सन्धि सम्झौता गर्यो त्यो घटना सम्झनुहोस्. मैले त्यो बेला इतिहासमा पढेको छु, मोहन शमशेरले के भने रे भन्दा, मलाई चाहिँ एकदमै कति तोपको सलामी दियो भने मात्रै आउँछु भन्दाखेरि तत्कालीन प्रधानमन्त्री भारतीय प्रधानमन्त्रीले के भने रे भने, त्यो 1950 सन्धिमा सही हस्ताक्षर मात्र गर भन न, 100 तोपको सलामी भए पनि गरिदिनु. एक घटना. दोस्रो, भुटानी शरणार्थीको बेला शेरबहादुरजी भुटान जानुभयो, भुटान जाँदा उहाँको यस्तो भव्य स्वागत गरियो, उहाँले नेपाललाई डुबाएर आउनुभयो. दोस्रो घटना. तेस्रो, गिरिजा प्रसाद कोइरालाजी उहाँ चाहिँ भारत भ्रमण जानुभयो र उहाँलाई एसियाकै महान नेता भनेर एकदम ढोल पिटाइयो, तर के भयो, उहाँले महाकाली सन्धि टुम्पुर सन्धि गर्नुभयो. त्यसकारण यहाँ कुरा के छ भने, कहिले स्वागत गर्यो गर्यो भने यो कस्तो हुन्छ भने, कुटनीतिमा कहिलेकाहीँ माधुर्य एउटा चालबाजीको रूपमा पनि आउँछ. तर म अहिले त्यो भन्दिनँ, उहाँलाई शङ्काको लाभ उहाँलाई नै दिन्छु. त्यसकारण प्रधानमन्त्री बालेन शाहजीले अघिल्लो दिन संसदमा त्यस्तो बोल्नु, भोलिपल्ट रवि लामिछानेजी भारत जानु र उहाँले के बोल्नु भएको छ रवि लामिछानेजीले एउटा कुटनीतिमा, म तपाईँ र तपाईँ मार्फत सम्पूर्ण देशभक्त नेपाली कुटनीतिका ज्ञाता अन्तर्राष्ट्रिय कामका ज्ञाताहरूको ध्यान आकर्षण गराउन चाहन्छु. उहाँले के भन्नुभएको छ भने, अब म विगतको कुरा गर्नलाई मैले छोडिदिइसकेँ. उहाँको शब्द अर्कै छ, मैले त्यसलाई व्याख्या गरेँ. अनि विगतको कुरा छोडेँ भनेको त सीमा विवाद भयो, असमान सन्धि सम्झौता कुरा भयो, व्यापार घाटा भयो, यी सबै छोडेँ भनेको अर्थ लाग्छ कुटनीतिमा. अस्तो उदाहरणको रूपमा म तपाईँलाई भन्छु, उहाँले भारतमा त्यत्रो ठुलो स्वागत भयो, स्वागत भनेको त्यसको परिणाम दुई देशको बिचको सम्बन्धमा कुनै सहजता राम्रो परिणाम आउनु पऱ्यो नि. उहाँ जुन दिन भारत हुनुहुन्थ्यो त्यो दिन भारतीय सुरक्षाकर्मीहरू हाम्रो सुस्ता क्षेत्रमा पसे. एक अर्को, अहिले चियाको हात तपाईँ भर्खर समाचार तपाईँकै रेडियोबाट मैले सुने, चियाको निर्यातमा फेरि कलकत्तामा गएका जो कन्टेनरहरू त्यहाँका सामानहरू छन् त्यसलाई प्रत्येक कुराको जाँच गरेर मात्रै तिमीले व्यापार गर्न पाउँछ भनेर रोकेको छ. सुमधुर सम्बन्ध र एकदमै राम्रो स्वागत गरेको राम्रो परिणाम भनेको त त्यो व्यवहारमा देखिनु पर्यो. त्यसकारण बालेन्द्र शाहजीले जे कुरा बोल्नु भएको छ त्यो राष्ट्रघाती कुरा हो र उहाँलाई त्यस्तो बोल्ने व्यक्तिलाई एकछिन पनि सरकारमा बस्ने नैतिक अधिकार हुँदैन. अयोग्यता कुरा नबुझेर अझ उहाँले यतिसम्म भन्नु भएको छ कि नेपालको सिमाना मिचिएको छ भन्ने कुरा त मैले प्रधानमन्त्री पछि भएपछि थाहा पाएँ. म झापाका जिल्लाका मतदाताहरूलाई कहिलेकाहीँ सम्झन्छु क्या, जुन व्यक्ति आफ्नो सिमाना कहाँ हो, भारतले कति ठाउँमा मिचेको छ, म कुन यो देशको सीमाको सुरक्षा म कसरी गर्छु भन्ने कुराको जसलाई अलिकति पनि इतिहासको र आफ्नो भोलको जानकारी हुँदैन, अनि त्यस्तो व्यक्ति
1: तर सरकारका प्रवक्ता सस्मित पोखरेलले चाहिँ हाम्रो प्रधानमन्त्रीले त्यो कुरा बोलेकै छैन भनेर भन्नु पनि भएको छ नि त होइन.
0: तपाईँ खेमजी, तपाईँ जतिको यस्तो स्थापित पत्रकारले यस्तो प्रश्न
1: नगर्नुहोस् न.
0: सुन्नुहोस् न, बोलेको छ छैन भन्ने कुरा हेर्नु, यस्तो प्रश्न गर्नु मिल्दैन क्या. उहाँ प्रतिनिधि अलिकति गर्छु, यो महत्त्वपूर्ण कुरा छ. उहाँहरूले के भन्नुभयो भने, यो सीमा वारपार अतिक्रमणको कुरा, अङ्ग्रेजी शब्द प्रयोग गर्नुहुन्छ उहाँ, क्रस बोर्डर अकुपेसन, जनतालाई ठग्नु पऱ्यो भने यहाँका प्रत्येक ठुलापन्ना बस्ने व्यक्ति जनताले नबुझ्ने अङ्ग्रेजी भाषा प्रयोग गर्छन्. हेर्नुहोस् यहाँ पनि त्यही गरिरहेको छ. म त गृहमन्त्री भएर सबै सिमाना रक्षा मन्त्री भएको मान्छे हो नि, मैले सिमानाको पूर्ण अध्ययन त्यति मात्र होइन, जति बेला महाकाली सन्धि भयो त्यो लिम्पिया दुरालिपुले कालापानीमा गएको मान्छे हो म हेलिकप्टरबाट. र त्यसपछि मैले नापि विभागका प्रत्येक नक्साहरूको अध्ययन गरेका छु। 15 सदस्यीय रामचन्द्र पौडेलजीको संयुक्त सचिवत्वमा भएको जुन हाम्रो यो अध्ययन थियो, पछि पत्नी सभा शेरबहादुरले भङ्ग गरेपछि हामीले दुःखका साथ मैले भन्नुपर्छ हामीले काम गर्न पाएनौँ, धेरै काम गरेका थियौँ हामीले। हो, त्यो बेला मैले सीमाको एक एक कुरा हेरेको छु। यो सीमा वारपार, यो एउटा भारतका मान्छेले नेपालको भूमिमा खेतीपाती गरेको, नेपालका मान्छेले भारतको भूमिमा खेतीपाती गरेको भनेको के हो भने, नेपालको सीमाको रेखाङ्कनमा जुन जहाँ मतभेद छ त्यहाँ मान्छेले पुर्ख्यौलीदेखि खेतीपाती गर्दै आएको कुरामा खेतीपाती गरिरहेको कुरा हो त्यो त्यो अनि कुनै देशले अतिक्रमण भन्ने अर्थ लाग्छ त्यो। अरे यसमै पनि सीमा वारपार यो एक देशका नागरिकले अर्को देशमा खेतीपाती गरिरहेको कुरामा पनि भारतीयहरूले जति आएर हाम्रो खेतीपाती हाम्रो भागमा गरेका छन् नेपालले त्यो पनि गरेका छैनन्। त्यसकारण कुनै पनि देशभक्त व्यक्ति, कुनै पनि मातृभूमिप्रति माया गर्ने व्यक्ति, कुनै पनि यो देशको भौगोलिक अखण्डताप्रति कटिबद्ध व्यक्तिले यस्तो झुट्टा कुरा गरेर म अतिक्रमणित देशको प्रधानमन्त्री हुँ भन्ने जस्तो गैर जिम्मेवार मातृभूमिको छातीमा बुट बजार्ने कुरा गर्दैन हेर्नुहोस्। त्यस कारणले गर्दा कुनै प्रवक्ताले के भन्यो भन्ने कुरा भएन, उहाँले के बोल्नु भएको छ भन्ने कुरा त उहाँका मुखार बिन्दका कुराहरू त जताततै छ्याप्छ्याप्ती आइराखेका छन् त। त्यस कारण हामी जब आफ्नो भौगोलिक अखण्डताको रक्षाको लागि, आफ्नो भूभागको रक्षाको लागि एउटा शक्तिशाली देशसँग वार्ता गर्नुपर्ने स्थितिमा छौँ, त्यो वार्तामा नेपालको हातलाई कमजोर पारेर, नेपाललाई तल पारेर, यो अर्काको हात बलियो पार्ने षड्यन्त्र बाहेक यो केही पनि होइन, यो नजानेर त्यत्तिकै प्याच्च बोलेको होइन जस्तो मलाई किन लाग्छ भन्दाखेरि, उहाँ हतार हतार छापामार शैलीमा संसदका मूल्य मान्यता मर्यादा सम्पूर्ण कुरा मिचेर उहाँ प्रतिनिधि सभामा जानुभयो र हात ठड्याएर सभामुखसँग उहाँले समय माग्नुभयो। अब प्रश्न गर्ने सांसदहरूको पनि त्यत्तिकै कमजोरी देख्छु म, उहाँले सारा मिचेर विधि मिचेर त्यहाँ गइसकेपछि हामी यो मान्दैनौँ यो विधि मान्नुहोस् भन्न सक्नु पर्थ्यो भन्ने मलाई लाग्छ हेर्नुहोस्। ल भइहाल्यो, उहाँले प्रश्न सोध्नुभयो, प्रश्न सोद्धाखेरि उहाँले त्यो कुरा त्यत्तिकै नबुझेर भनेको हो जस्तो मलाई किन लाग्दैन भन्दाखेरि, भोलिपल्ट रवि लामिछाने सभापति भारत जान लागेको हुनाले उहाँहरूको बिचमा अलिकति अन्तर्विरोध पनि भएको हुनाले, अब रवि लामिछानेले त्यहाँ गएर पासा पल्टाइदियो भने त म प्रधानमन्त्रीबाट हट्यो भने के गर्ने भनेर हतपत्त लम्पसार परेर भारतलाई खुसी पार्ने चालबाजी बाहेक त्यो केही पनि होइन। त्यो छलछाम गरेर यो पर्दा हालेर, कसैले टालो हालेर, त्यो भङ परेका टालो हालेर यो सत्य छोपिन सक्दैन।
1: अनि यसको मतलब चाहिँ यहाँले डाक्टर साहबले भनेको कुरा, रवि लामिछानेजी दोस्रो दिन भारत जाँदै हुनुहुन्छ, पहिलो दिन छापामार शैलीमा संसदमा आएर भोलि उहाँहरूको आन्तरिक विवादका कारण म कतै माइनसमा पो हुन्छु कि होइन, रवि लामिछानेजीलाई भारतले बोक्छ कि, मेरो त यो पदै अब गायब हुने भयो कि भनेर चाहिँ अमर्यादित ढङ्गले चाहिँ उहाँ प्रस्तुत हुनुभयो, त्यो कुरो क्लियर छ होइन जनताले यति भन्नुभयो होइन डाक्टर साहब?
0: अहिलेसम्म कूटनीतिमा नेपालको इतिहासमा विभिन्न समयमा प्रधानमन्त्री भएकाहरू, विभिन्न समयका असमान सन्धि सम्झौताहरूको पृष्ठभूमि त्यो गर्नेहरू र त्यो बेलाका घटनाहरूलाई हेऱ्यौँ भने यो घटना पनि त्यस्तै प्रकृतिको देखिन्छ हेर्नुहोस्।
1: तर रवि लामिछानेलाई त भारतले राम्रो स्वागत गरे नि त होइन, उहाँलाई त
0: मैले तपाईँलाई स्वागतको कुरा गरेँ नि त, स्वागत
1: यसका रहस्य त्यसो भए स्वागतभित्र पनि केही तथ्यहरू लुकेको
0: होइन, म त्यसरी अहिले भन्दैन हेर्नुहोस्, किनभने तथ्यहीन तरिकाले बोल्नु हुँदैन। म यति कुरा भन्छु कि मैले एउटा रवि लामिछानेले विगतको झोला हामी बोक्दैनौँ भनेको मैले त्यसको अर्थ तपाईँलाई भनिसकेँ, कूटनीतिमा विगतका कुनै पनि नेपालले गरेका दावीहरूमा अब हामी अड्दैनौँ भनेको हो, त्यो आत्मसमर्पण हो त्यो। त्यसकारण मैले तपाईँलाई शेरबहादुरलाई भुटानमा गरेको स्वागतको पनि भने, गिरिजाप्रसाद कोइरालालाई भारतमा गरेको सहयोगको स्वागतको कुरा पनि मैले तपाईँलाई सम्झाएँ। म तपाईँबाट नेपाली जनतालाई स्मरण गराउन चाहन्छु, हामी बिर्सिहाल्छौँ, गिरिजाप्रसाद कोइरालालाई मन शमशेरलाई गरेको स्वागतको पनि मैले तपाईँलाई स्मरण गराएँ। अझ त्योभन्दा ठुलो जति बेला सिक्किम गयो त्यति बेला लेन्डु दोर्जीलाई कस्तो गरेका थियो तपाईँ हेर्नुहोस् न इतिहास। त्यस कारण यो कूटनीतिमा के हुन्छ भने, कसैले माधुर्य कुरा गर्यो, म जस्ता कुरा गर्यो भन्दैमा त्यसको परिणाममा हेर्नुपर्छ। म एउटा कुरा भन्छु ल, त्यसो भए यदि रवि लामिछानेजीप्रति एकदम राम्रो गरेर अब नेपालप्रति राम्रो गर्ने कुरा भएको भए, रवि लामिछानेजी उहाँ भारतको प्रधानमन्त्री जस्तो उच्च तहमा वार्ता गर्दै हुनुहुन्छ, अनि हाम्रो सुस्तामा भारतीय सुरक्षाकर्मीले किन प्रवेश गरे त, अनि हाम्रो अहिले चियामा निर्यातमा रोक किन लगाए त, किन लगाए त? सद्भाव त जुन व्यवहारमा राम्रो स्वागत गरेको हुन्छ त्यो व्यवहारमा त्यसका परिणाम देखिनु पर्यो नि, तब त्यो कूटनीतिमा राम्रो व्यवहार गरिएको र यस साँच्चीकै अब समानताको आधारमा, पारस्परिक हितको आधारमा, दुई देशको पारस्परिक हितको आधारमा, सार्वभौम समानताको आधारमा अब है सम्बन्धमा राम्रो एउटा परिणाम आउने हो भने तब पो भन्न सकिन्छ त, त्यो देखियो त परिणाममा। अब रवि लामिछानेजी फर्केपछि थाहा होला अझ के हुन्छ, किनभने परराष्ट्र मन्त्री जाँदै हुनुहुन्छ उहाँ के गर्दै जानुहुन्छ भन्ने कुरा ठोस कार्यसूची देख्नु भएको छ? नेपाल जस्तो एउटा भौगोलिक दृष्टिकोणबाट र सामरिक दृष्टिकोणले एकदमै संवेदनशील भू राजनीतिक अवस्थामा रहेको र शक्ति पनि तुलनात्मक रूपले कमजोर भएको देशले कुनै पनि व्यक्ति राष्ट्रमन्त्री होस्, गृहमन्त्री होस्, कुनै प्रधानमन्त्री होस्, कुनै देशमा जाँदा म यो यो कार्यसूची लिएर जान्छु भनेर जनतालाई जानकारी गराउनु पर्दैन? चलिरहेको छ, गराउनु भएको छ, सुन्नु भएको छ तपाईँले? यस्तो खालको यो यस्तो खालको कुटनीतिले त नेपाल त डुब्छ। हेर्नुहोस्, हामी नेपालको इतिहास हेर्नुहोस्, अरू देशका इतिहासहरू हेर्नुहोस्, हामी इतिहासबाट शिक्षा नलिने रे, अब विगतको झोला नबोक्ने जुन व्यक्ति

0: बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
1: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
2: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
3: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
6: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: दमौलिया FM 94.2, समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यु रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846141633, 9817150898, 9464603385।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563 63 98563 69 17 र 98560 68 67।
6: दमौली FM 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42 9752-82-0000।
7: खै जन्म दर्ता दिनुहोस् त।
8: जन्म दर्ता गरेको छैन नि म्याडम।
7: लौ, जन्म दर्ता नभई त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
8: ए, पहिला कसैले भनेनन्?
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
14: हो, सुरक्षित ठाउँमा सर्नु नै

0: बुद्धिमानी हुन्छ।
1: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लागिसक्यो, के खाजा खानी होला? खै
4: जान न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा।
5: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
4: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826 60 09 91, 97 074 042 34।
6: दमौलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
1: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्ग्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 98058000700,
3: 98460403044।
4: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
5: बाफ्रे,
4: अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
4: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना सेयर, लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
10: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
1: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
10: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
1: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
10: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट प्यान्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
10: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, व्यास दुई पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840001, 9066373444।
11: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?

0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
0: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
0: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
0: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554495 र 9846011818।
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
6: माउँ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
5: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौँ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
8: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौँ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
12: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
11: अनि त्यो कहाँ पाइन्छ त?
12: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
13: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
14: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
13: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
14: फर्निचर उद्योग
13: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
15: 9856342034।
16: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास चार दमौली तनहुँ। फोन नम्बर 98563363, 98563917 र 98563867।
1: सूचना
15: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
1: हाम्रा सेवाहरू
15: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
15: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।
17: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
18: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
17: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 98 560 25 380, 98 14 18 52 18 र 98 065 15 332।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
5: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अंकल, अंकल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
13: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
14: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा

0: फराकिने
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान
0: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन
0: उचित छात्रवृत्तिको व्यवस्था
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था
0: स्वस्थ चमेना गृहको व्यवस्था
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स मेजर इङ्ग्लिस नेपाली हेल्थ एन्ड फिजिकल एजुकेसन सोसियोलोजी म्याथ ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू
0: सम्पर्क नम्बर 0965564595 मोबाइल नम्बर 9846062803 दमौली कलेज व्यास नगरपालिका वडा नम्बर 4 जलदेवी टोल

0: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लागिसक्यो, के खाजा खानी होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042034।
3: दमौलिया FM 94.2 समुदायको आ

0: 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567719।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295017। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
4: सूचना, सूचना, सूचना।
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
4: हाम्रा सेवाहरू
1: सत्यवती, निर्मल, बालमन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
6: सुहाना सुन्न, सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
7: हो र, होइन होला त्यस्तो त।
8: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
7: के भएन मिस,
8: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000-1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: हुन्छ।
9: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: हो मेरो डल्ली?
1: साइकलमा पेट्रोल सिद्धियो, अब डल्ली र म सर।

0: त मेरो घरमा किन आएको?
1: तपाईँको छोरीलाई भेट्न
0: के रे मेरी छोरीलाई लिन आएको रे? तँलाई गुन्डा, तँलाई लफन्दा,

0: हाम्री छोरीले हजुरले असाध्यै मन पराइछ।
1: हजुर बिना ऊ बाँच्नै नसक्ने भाइ, त्यही भएर भगवान्लाई साची राखेर
0: हाम्री सोली छोरी हजुरलाई सुम्पिया छौँ। अब राम्रोसित पालिदिनु होला।
2: 500 बा तपाईँको छोरालाई मैले मारेँ नि होला।
3: दमौली FM 94.2 समुदायको आवाज।
4: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
5: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
4: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
5: हुन्छ हुन्छ दाई।
6: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
7: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
8: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
9: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
10: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
11: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
10: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
12: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
15: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
16: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
15: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
17: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
18: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
17: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
18: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
17: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट प्यान्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
18: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
19: फुलको आँखामा फुलै संसार,
20: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
4: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
20: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
4: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
20: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 98446-65-94-36, 98065-41-437।
4: ब्यास तिन, प्रशासन चोक, दमौली।
3: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
2: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
1: यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँबासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65-102, 98460-70-480। पुनश शनिबार सेवा बन्द रहनेछ।
3: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
4: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
3: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
4: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
3: ए हो र बाबु?
4: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
3: ए
4: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
3: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98058-00700,
7: 98460-40-344।

0: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लागिसक्यो, के खाजा खानी होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609991, 9704042034।
3: दमौलिया FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
2: उचित छात्रवृत्तिको व्यवस्था।
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
2: स्वस्थ चमेना गृहको व्यवस्था।
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965-564-495, मोबाइल नम्बर 98460-62803। दमौली कलेज, व्यास नगरपालिका वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
4: किन आँखा मिचेको मिचे गरेको?
5: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
4: धेरै समय मोबाइल चलाइसी क्या हो
5: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
5: ए, त्यसो भए जोगिन के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
5: बुझेँ।
4: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ, राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वनभित्र जाँदा समूहमा जाने गरौँ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0665367115 र 98 41 12 07 40।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554495 र 9846011818।
4: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
5: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
4: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
5: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
4: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
7: नमस्कार स्वयंसेविका दिदी।
8: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
8: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
7: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
8: हो त,
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
8: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहु। सुट तथा दौरा सुरुवाल स्पेसलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9171751760।
12: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
13: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
13: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यस्तुई न्यू रोड अथवा लौडारी किचन।

0: हाउस सफा सड़क दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 98 41 12 07 40।
1: दमौली FM 94.2 समुदायको आवाज।

खै कसरी तिमीलाई यति धेरै माया गर्न पुगे सानो आज भोलि त खै किन हो मलाई जे जस्तो भए पनि तिमीलाई सधैँ सुख र जीवनभरि राम्रो भइरहे हुन्थ्यो जस्तो लाग्छ सानो म तिमीलाई पाउन कुन सजाय भोग्नु पर्छ त्यो तयार छु तर मलाई तिमी चाहिन्छ केवल तिमी चाहिन्छ विकास सोनी र विष्णु प्रसाद घिमिरेको पहिलो प्रस्तुति भित्रभित्रै दिल लैजानेहरू सुर अमित बाबु रोकाएर पूर्णकला बिसी लय भद्र नकाल र भूपेन्द्र बिएम क्यानभास शब्द विकास सोनी र विष्णु प्रसाद घिमिरे बजारमा सर्वत्र उपलब्ध छ।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: दीदी किन हो यो छिमेकीमा त सधैं झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौं, विभेद मुक्त समाज निर्माणमा जुटौं।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र

0: भएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स भ्यास दुई डाङ्री खोल्सी दमौली तनहुँ, प्रोप्राइटर जीवन थापा, फोन
0: 9805700 7094604043।
2: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर
3: मुवा। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
5: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: भर्ना खुल्यो पराशर कलेज दमौलीमा, नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 9856063363, 9856060917 र 9856608667।
8: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
9: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
8: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
9: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
8: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
9: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
8: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनहुँ।
9: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9856063644, 9856063656।
10: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटो पो बाटो काटेको।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ। बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सूचना सूचना सूचना।
9: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
8: हाम्रा सेवाहरू
9: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
8: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
9: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
8: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 49।

0: FM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर्स सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-098, 9464-0383-85।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो। टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाए

0: भएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयर बाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567317319।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई
3: ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू:
8: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
7: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
6: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
7: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
6: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
7: उचित छात्रवृत्तिको व्यवस्था।
8: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
7: स्वस्थ चमेना गृहको व्यवस्था।
8: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
7: सम्पर्क नम्बर 0565464595, मोबाइल नम्बर 98460-62803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल

0: बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059049080 र 98295173। फेसबुक जीवन सुगर, टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन।
3: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ, सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

Radio N Aryan 99.1 समय को ख्याल राखौं 12 बज्यो।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। राष्ट्रपति सभापति लामिछाने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै इतिहास बिर्सिने भनी रविले दिएको अभिव्यक्तिमा भीम रावलको आपत्ति। बेपत्ता कर्मचारी खोज्दै सरकार हाजिर हुन तीन दिनको अल्टिमेटम, नफर्किनेमाथि कार्यवाहीको चेतावनी। कर चुहावट आशंकामा नियन्त्रणमा लिएका आईबीबारे छानबिन गर्न सरकारी टोली फिल्डमा। अर्थ मन्त्रालयद्वारा उच्च स्तरीय छानबिन समिति गठन। बजेट कार्यान्वयनको स्पष्ट कार्य योजना बनाउन विद्युत प्राधिकरणलाई ऊर्जा मन्त्रीको निर्देशन। पोखरा बस पार्कमा भौतिक संरचना तत्काल नहटाउन अदालतको अन्तरिम आदेश। कर्णालीमा सुविधा सम्पन्न क्रिकेट रंगशाला बनाउने मुख्यमन्त्री कौडेलको प्रतिबद्धता। विद्युतमा भ्याट नलगाउन उपभोक्ता महासंघको माग। राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै यो भ्रमणलाई रणनीतिक सम्बन्ध पुनः मजबूत बनाउने प्रयासका रूपमा चित्रण। रूसको आक्रमणमा युक्रेनमा थप 12 मृत्यु। मारिएका 707 बाल बालिकाको सम्झनामा सभा आयोजना। र फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा फ्रान्समाथि आइभरी कोस्टको ऐतिहासिक जित। राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा एथलेटिक्स तर्फ नयाँ कीर्तिमान, 66 स्वर्ण पदकका लागि प्रतिस्पर्धा जारी।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राष्ट्रपति सभापति रवि लामिछाने स्वदेश फर्किँदै सम्बन्धी खबरबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै हुनुहुन्छ। उहाँ आज स्वदेश फर्किने दिन नै परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा जाँदै हुनुहुन्छ। सभापति लामिछानेले स्वदेश फर्किनु अघि अयोध्या पुगेर राम मन्दिर दर्शन गर्नुभएको छ। लामिछाने पत्नी निकिता, पार्टी सहमहामन्त्री विपिन कुमार आचार्य, प्रतिनिधि सभा सदस्य दीपक बोहरा सहित अयोध्या पुग्नु भएको हो। भारतको सत्तारूढ़ भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ 18 भारत भ्रमणमा जानु भएको थियो। भारत बसाएको क्रममा रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गर्नुभएको छ। उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेटवार्ता गर्नुभएको छ। राष्ट्रपा प्रवक्ता मनिष शाहका अनुसार रवि नेतृत्वको राष्ट्रपा टोली भारतबाट आज जेठ 22 गते स्वदेश फर्किँदैछ। रवि स्वदेश फर्किए लगत्तै समकक्षी एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्ली जाँदै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयका अनुसार खनालले समकक्षी एस जयशंकरका साथै भारतका उच्च पदस्थ नेताहरूसँग द्विपक्षीय हितका विषयमा कुराकानी गर्नुहुनेछ। खनालको भारत भ्रमणको क्रममा सीमा समस्या लगायत नेपाल भारतका सरोकार र प्राथमिकतासँग सम्बन्धित समग्र विषयमा छलफल हुने बताइएको छ। नेकपाका नेता भीमरावलले नेपालका प्रधानमन्त्रीले आफ्नै देशले सीमा मिचेको र देशलाई अतिक्रमणकारीको संज्ञा दिनु राष्ट्रघातीय अभिव्यक्ति भएको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम्पमसँग कुरा गर्दै प्रधानमन्त्रीको यस्तो गैर जिम्मेवार भनाएपछि उहाँलाई पदमा बस्ने कुनै नैतिक छुट नरहेको रावलको दाएको र देशलाई अतिक्रमणकारीको संज्ञा दिनु राष्ट्रघातीय अभिव्यक्ति भएको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम्पमसँग कुरा गर्दै प्रधानमन्त्रीको यस्तो गैर जिम्मेवार भनाएपछि उहाँलाई पदमा बस्ने कुनै नैतिक छुट नरहेको रावलको दावी छ। नेता रावलले कूटनीतिमा स्वागत गरेर छल्काइने माधुर्यता कहिलेकाहीँ चालबाजी मात्र हुन सक्ने उल्लेख गर्दै सम्बन्ध सुधार भव्य स्वागतमा नभई परिणाममा देखिनुपर्ने स्पष्ट पार्नुभयो। भारतले बेलायतको संलग्नतालाई अस्वीकार गर्दा नेपाल सरकारले कुनै प्रतिक्रिया नजनाएकोमा उहाँले कड़ा प्रश्न उठाउनुभयो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेको भारत भ्रमणका क्रममा विगतका कुरा छोड़िसके भन्ने भनाईले कालापानी, लिम्पिया धुरा र सुस्ता जस्ता संवेदनशील सीमा विवादलाई त्यागेको कूटनीतिक संकेत दिने रावलले प्रश्न पार्नुभयो। उता दिल्लीमा भव्य स्वागत भइरहँदा यता सुस्ताको तटबन्ध निर्माणमा अवरोध पुर्याइनु, चिया निर्यातमा कड़ाई गरिनुले भारतको संशयपूर्ण व्यवहार दर्शाउने उहाँको तर्क छ। राणाकालदेखि आजसम्मको इतिहास विश्लेषण गर्नुपर्ने ठाउँमा इतिहास नै बिर्सिने कुराले गम्भीर संशय पैदा गरेको भन्दै रावलले राष्ट्रिय सार्वभौमिकताका मुद्दामा सरकारको पितलो कूटनीतिको चर्को आलोचना गर्नुभयो। सरकारले अध्ययन तथा असाधारण विदामा बसेका तर विदाको अवधि सकिएपछि पनि कार्यालयमा हाजिर नहुने र सम्पर्कविहीन भएका कर्मचारीहरूलाई कार्यवाहीको चेतावनी दिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना निकाल्दै विदा सकिएर पनि कार्यक्षेत्रमा नफर्किएका र व्यक्तिगत विवरण आधुवाधिक नगरेका कर्मचारीलाई 3 दिनभित्र सम्पर्कमा आउन अल्टिमेटम दिएको हो। कानून बमोजिम अध्ययन वा असाधारण विदा लिएका केही निजामती कर्मचारीहरू विदा सकिएपछि पनि सम्बन्धित कार्यालयमा हाजिर नभएको र लामो समयदेखि सम्पर्कमा नरहेको गुनासो आएको मन्त्रालयले जनाएको छ। आफ्नो अभिलेख राष्ट्रिय किताबखानामा आद्यवाधिक नभएको भए 3 दिनभित्र अनिवार्य रूपमा आद्यवाधिक गराउन भनिएको छ। सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय स्तरका कार्यालयहरूलाई आफ्नो निकायबाट विभिन्न अध्ययन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीहरूको विवरण विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए नभएको अवस्था तथा अन्य आवश्यक किताबखानासँग समन्वय गरी एकिन गर्न 3 दिनभित्र आद्यवाधिक गराउनुपर्ने सूचनामा लेखिएको छ। सहसचिव एवं प्रवक्ता एकदीप अधिकारीद्वारा जारी सूचनामा लामो समय देखि सम्पर्कविहीन कर्मचारीको कार्यवाही प्रक्रिया अघि बढाइने उल्लेख छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ। आज दिउँसो 1 बजे

0: बैठक बस्ने भनिएको थियो तर स्थगित भएको छ। आजको बैठकमा अघिल्लो बैठकको निर्णय कार्यान्वयन प्रगति जानकारी सम्बन्धमा छलफल गर्ने भनिएको थियो। साथै उपसमिति गठन गर्ने तयारी थियो। समितिको बैठक सञ्चालन कार्यविधि तयारी उपसमिति, समितिमा परेका विभिन्न उजुरी अध्ययन उपसमिति र समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय एवं निकायहरूको काम कार्यवाही अध्ययन एवं निगरानी उपसमिति गठन गर्न लागि थियो। साथै समितिको कार्यक्षेत्रमा पर्ने विभिन्न निकायहरूको स्थलगत अनुगमन गर्ने तयारी समितिको छ। बजेट अघि नै करको दर सम्बन्धी सूचना चुहिएर विद्युतीय सवारी साधन इभी आयात गरिएको आशंकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका 774 इभी बारे सत्य तथ्य छानबिन गर्न गठित सरकारी टोली फिल्डमा खटिएको छ। यो प्रकरणको गम्भीरतालाई ध्यानमा राख्दै अर्थ मन्त्रालयले उपसचिव पुपलराज साक्यको नेतृत्वमा बिहिबार उच्च स्तरीय छानबिन समिति गठन गरेको थियो। भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीका अनुसार समितिका प्रतिनिधिहरू पोखरा र चुम्सुम हुँदै घटनास्थलतर्फ गएका छन्। बुधबार राति कास्कीदेखि मुस्ताङसम्मका विभिन्न खण्डमा जाँच अभियान सञ्चालन गरी सशस्त्र प्रहरीले ती सवारी साधन नियन्त्रणमा लिएको थियो। सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता विष्णु प्रसाद भट्टले नियन्त्रणमा लिएका 774 सवारी साधन मध्ये अधिकांश बीवाईडी ब्राण्डका रहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार तीमध्ये धेरै सवारी साधन नम्बर प्लेट विहीन अवस्थामा विभिन्न जिल्लातर्फ लैजाँदै गरिएको बेला फेला परेका थिए। प्रहरीले बजेट मार्फत करको दर परिवर्तन हुने सूचना पूर्व जानकारीका आधारमा आयात बढ़ाइएको हुन सक्ने शंकामा थप अनुसन्धानका लागि सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ। छानबिनबाट भन्सार प्रक्रिया, कर निर्धारण तथा बजेट अघिको आयात गतिविधिमा कुनै अनियमितता भएको पुष्टि भए सम्बन्धित व्यक्ति तथा निकायमाथि कानूनी कार्यवाही अघि बढ़ाइने प्रहरीको भनाइ छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुद्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल विद्युत प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक तथा उपकार्यकारी निर्देशकहरूलाई स्पष्ट कार्ययोजना बनाएर तत्काल कार्यान्वयनमा जुट्न सुझाव दिनुभएको छ। प्राधिकरणमा आयोजित छलफलमा मन्त्री श्रेष्ठले बजेटमा समेटिएका आयोजना तथा कार्यक्रमहरू निर्धारित समय सीमाभित्र सम्पन्न गर्नुपर्नेमा जोड़ दिँदै कार्यान्वयनका क्रममा देखिने नीतिगत तथा प्रशासनिक अवरोध समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने बताउनुभयो। उहाँले कार्यान्वयनको नेतृत्व भने प्राधिकरणको व्यवस्थापनले लिनुपर्ने धारणा समेत राख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि प्रसारण लाइन र सब स्टेशन लगायतका संरचना निर्माणलाई प्राथमिकता दिई पर्याप्त बजेट विनियोजन गरेको उल्लेख गर्दै तोकिएको समयमै आयोजना सम्पन्न हुने गरी कार्ययोजना सहित मातहतका निकायलाई परिचालन गर्नुपर्ने मन्त्री श्रेष्ठको सुझाव छ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन विश्वका लागि अध्ययन गर्न लायक रहेको बताउनु भएको छ। निर्वाचन आयोगले आज आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो। उहाँले निर्वाचन सफल हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, संचारकर्मी लगायत भूमिका महत्वपूर्ण रहेको चर्चा समेत गर्नुभयो। पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले विषम अवस्थामा सरकार, आयोग र सरकारवालाको सहयोगमा कुनै हिंसात्मक घटना बिना निर्वाचन सम्पन्न भएको बताउनुभयो। त्यस्तै पूर्व गृहमन्त्री ओम प्रकाश अर्यालले जेएनजी आन्दोलनको विद्रोहको भावना अनुसार सुशासन कायम र राजनीतिक संस्कार कायम भई मुलुकका स्थायित्व कायम हुनुपर्नेमा जोड़ दिनुभयो। पाँच दशकदेखि विवाद, अतिक्रमण, सट्टापट्टा र राजनैतिक संरक्षणको केन्द्र बन्दै आएको पोखरा बस पार्क क्षेत्रलाई व्यवस्थित बनाउने पोखरा महानगरपालिकाको अभियान निर्णायक मोड़मा पुगेको बेला उच्च अदालत पोखराबाट अल्पकालीन अन्तरिम आदेश आएको छ। महानगरले जेठ 25 गतेदेखि संरचना हटाउने आन्तरिक तयारी गरिरहेका बेला अदालतले एक जग्गाधनीको निवेदनमा सुनवाई गर्दै तत्काल संरचना नभत्काउन आदेश दिएको छ। बस पार्क भित्रका जग्गाधनी योगेन्द्र देवी श्रेष्ठ पालिखेले उच्च अदालत पोखरामा रिट निवेदन दर्ता गराउनु भएको थियो। न्यायाधीश तेजनारायण सिंह रायको एकल इजलासले जेठ 21 गते जिल्ला प्रशासन कार्यालय कास्की सहित विपक्षीहरूलाई 15 दिनभित्र लिखित जवाब पेश गर्न आदेश दिएको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत विद्युतमा लगाउने भनिएको मूल्य अभिवृद्धि कर हटाउन सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले माग गरेको छ। महासंघले प्रेस विज्ञप्ति जारी गर्दै 50 युनिट भन्दा बढ़ी हुने खपतमा 5% भ्याट लगाउने निर्णयले विद्युत खपत प्रवर्धनमा प्रतिकूल प्रभाव पार्ने भन्दै फिर्ता लिन माग गरेको हो। महासंघका अध्यक्ष नारायण केवालीले विद्युतको डिमाण्ड शुल्क र ऊर्जा शुल्क यथावत राखी उपभोक्तामाथि थप 5% कर थप्ने निर्णय लाखौं उपभोक्ताको हित विपरीत रहेको बताउनुभयो। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेलले कर्णाली प्रदेशको राजधानी वीरेन्द्र नगरमा सुविधा सम्पन्न क्रिकेट रंगशाला बनाउने प्रतिबद्धता जनाउनु भएको छ। क्रिकेट खेलप्रति आकर्षण बढ़िरहेको बताउँदै क्रिकेटको संरचना निर्माणमा आफूहरू केन्द्रित हुने बताउनु भएको हो। मुख्यमन्त्री कणेलले 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेश सरकार तत्पर रहे पनि संघीय सरकारका कारण ढिलो भइरहेको बताउनुभयो। उहाँले संघीय सरकारले कर्णालीलाई बजेटमा जहिले उपेक्षा गर्ने गरिएको बताउँदै वर्तमान सरकारले पनि त्यसलाई निरन्तरता दिएको बताउनुभयो। नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन सिंहले कर्णालीबाट महिला क्रिकेटको विकास गर्नका लागि कर्णालीमा छनौट प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै
2: नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। चीनिया राष्ट्रपति शी जिनपिङले आगामी हप्ता उत्तर कोरियाको राजकीय भ्रमण गर्ने भएका छन्। सन् 2019 यता पहिलो पटक हुन लागेको यो भ्रमणलाई चीनले पोङयाङसँगको आफ्नो प्रभाव र रणनीतिक सम्बन्ध पुनः मजबूत बनाउने प्रयासका रूपमा हेरिएको छ। चीन र उत्तर कोरियाले शुक्रबार सार्वजनिक गरेको जानकारी अनुसार सीले सोमबारदेखि मंगलबारसम्म उत्तर कोरियाको भ्रमण गर्ने कार्यक्रम तय भएको छ। उनको पछिल्लो भ्रमण जुन 2019 भएको थियो। यो भ्रमण उत्तर कोरियाली नेता किम जोङले पछिल्ला वर्षहरूमा रूससँग निकटता बढ़ाइरहेका बेला हुन लागेको हो। विशेष गरी युक्रेन युद्धमा समर्थन स्वरूप उत्तर कोरियामाथि रूसलाई सैनिक र परम्परागत हतियार उपलब्ध गराएको आरोप लाग्दै आएको थियो। यद्यपि चीन अझै पनि उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्रमुख सहायता प्रदायक बनेको छ। अन्तर्राष्ट्रिय संकट समूहका विश्लेषक विलियम याङका अनुसार रूससँग उत्तर कोरियाको सम्बन्ध विस्तार भइरहेका बेला चीनले सीको भ्रमण मार्फत पोङयाङमा आफ्नो प्रभाव पुनः स्थापित गर्न र उत्तर पूर्वी एसियामा आफ्ना रणनीतिक हित सुरक्षित गर्न खोजिरहेको छ। त्यस्तै रूस र युक्रेन बीचको युद्धमा पछिल्ला दिनहरूमा भएको आक्रमणमा कम्तीमा 12 जनाको मृत्यु भएको छ र दर्शनौ घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले सन् 2022 जारी युद्धमा रूसको आक्रमणका कारण कम्तीमा 707 जना बालबालिका मारिएको स्मरण गरेका छन्। पूर्वी युक्रेनको डोनेक्स क्षेत्रमा भएको बम र ड्रोन आक्रमणमा कम्तीमा 5 जनाको मृत्यु भएको र 11 जना घाइते भएको राष्ट्रिय प्रहरी सेवाले जनाएको छ। 7 बस्तीहरू आक्रमणको चपेटामा परेका थिए, जसमा आवासीय भवन, चिकित्सा संस्था, एम्बुलेन्स र अन्य संरचनामा ठूलो क्षति पुगेको छ। आइभरी कोस्टले फ्रान्समाथि ऐतिहासिक जित हासिल गरेको छ। फिफा विश्वकप 2026 अघिको मैत्रीपूर्ण खेलमा आइभरी कोस्टले फ्रान्सलाई 2-1 पराजित गरेको हो। आइभरी कोस्टले सनसनीपूर्ण पुनरागमन गर्दै 2-1 जित दर्ता गरेको हो। नान्टेसमा भएको खेलमा आइभरी कोस्टलाई जित दिलाउने मुख्य पात्र बने गुएला टुए, जसले 1 गोल गरेका थिए भने अर्को गोलको अवसर सृजना गरेका थिए। यो जित अझ विशेष बन्यो किनभने डोए फ्रान्स तथा पीएससी स्टार डिसायर टुएका जेठा दाजु रहेका छन्। यस खेलमा उनले आफ्नै भाइको राष्ट्रिय टोली विरूद्ध निर्णायक भूमिका निभाएका थिए। फ्रान्सले खेलको पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै अग्रता लिएको थियो। रायन चेर्कीले शानदार गोल गर्दै टोलीलाई अगाडि राखेका थिए। त्यस्तै राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा काठमाडौँमा चलिरहेको 16 राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्सतर्फ नयाँ कीर्तिमान बनेको छ। त्रिपुरेश्वर दशरथ रंगशालामा भएको छात्र 4 गुणा 400 मिटर रिले दौड़मा गण्डकी प्रदेशले जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको हो। गण्डकीका अतीत थापा, आर्यन राणा, मकर, अंकित राणा भट्ट, सुदीप भण्डारीले 3:27.9 दूरी पार गर्दै नयाँ कीर्तिमान बनाएका हुन्। त्यस्तै छात्र 4 गुणामा 400 मिटर रिलेमा बागमती प्रदेश पहिलो भएको छ भने लुम्बिनी प्रदेश दोस्रो, सुदूरपश्चिम प्रदेश तेस्रो भएका छन्। राष्ट्रपति रनिङ सिल खेलकुद प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो, उसु गरी 6 खेल विधामा प्रतिस्पर्धा

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560 7। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560 7319।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: आहा, हस् हस्। अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
8: हाम्रा विशेषताहरू:
9: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
8: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
7: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
8: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
7: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
8: उचित छात्रवृत्तिको व्यवस्था,
9: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
8: स्वस्थ चमेना गृहको व्यवस्था,
9: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
8: सम्पर्क नम्बर 0565-64-495, मोबाइल नम्बर 98460-62-803, दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याज 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।

0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554495 र 9846011818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा

0: ड्रेस साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहु। सम्पर्क नम्बर 9840001 9066 73 344।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहु। फोन नम्बर 9856 63 363। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहु। फोन नम्बर 9856 63 363, 9856 60 9 17 र 9856 60 8 67।
3: दमौली FM 94.2 समुदायको

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो, के खाछ हानी होला खै?
2: जान न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609991, 9704042034।
4: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी, ब्यास 2, न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9865717350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4, सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9865717350।
5: सूचना।
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बाल मन्दिर पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
4: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 9828280080, 9815104549।
4: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
4: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 9865367115 र 9841120740।
0: दमौली एफएम 94.2 समुदायको आवाज।

0: प्रोवाइडर विष्णु कुमार श्रेष्ठ, फोन 9816613 26, 9843600056, 9819113627, 65565025।
1: मलाई त थाहा नै थिएन।

0: वेब सर्फर पत्नी दुबै जना फास्ट इन्टरनेट
1: सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
4: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
4: यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
4: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
5: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
4: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
6: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
5: व्यासै बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
6: सम्पर्क नम्बर 98465043780।

होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स मेजर इङ्ग्लिस नेपाली हेल्थ एन्ड फिजिकल एजुकेसन सोसियोलोजी म्याथ ट्राभल एन्ड टुरिजम।

0: मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमोलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे कुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित। मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सुरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनका साथै मर्मत पनि गरिन्छ।
1: घटनामा उनीहरूको प्रत्यक्ष संलग्नता पुष्टि नभए पनि राजनीतिका प्रतिशत

नेपाली कङ्ग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समयावधि थप एक साताल बढाएर जेठ 28 गतेसम्म पुर्याएको छ। महामन्त्री एवं क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलको नेतृत्वमा रहेको समितिले यसअघि जेठ 21 गतेसम्म तोकिएको समयलाई अन्तिम पटकका लागि थप गरेको हो। देशभरि सदस्यता अध्यावधि गर्ने कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको र विभिन्न तहबाट समय अपुग भएको गुनासो आएपछि अवधि थप गरिएको समितिले जनाएको छ। गत वैशाख 1 गतेदेखि शुरू भएको यस अभियानमा हालसम्म करिब 4 लाख सदस्यले आफ्नो क्रियाशील सदस्यता अध्यावधि गरिसकेका कांग्रेसले जनाएको छ। राष्ट्रपतिले जनाएको छ गत वैशाख 1 गतेदेखि शुरू भएको यस अभियानमा हालसम्म करिब 4 लाख सदस्यले आफ्नो क्रियाशील सदस्यता अध्यावधि गरिसकेका कांग्रेसले जनाएको छ। राष्ट्रिय सभामा विगत 4.5 महिनादेखि 1 सिट रिक्त रहेको छ। राष्ट्रपतिबाट मनोनित सांसद वामदेव गौतमले गत माघ 4 गते राजीनामा दिएपछि खाली भएको उक्त स्थानमा अहिलेसम्म नयाँ नियुक्ति हुन सकेको छैन। गौतमको राजीनामापछि सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले रिक्त पदमा पूर्व गृहमन्त्री ओम प्रकाश आर्यालाई

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

ट्राफिकलाई नियन्त्रणमा लिएको छ। भिसाको उद्देश्य विपरीत व्यावसायिक गतिविधिमा संलग्न रहेको आरोपमा विभागले दुई सेनिया पुरुषलाई नियन्त्रणमा लिएको हो। विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार पक्राउ परेकाहरूले टिकटक मार्फत प्रचार प्रसार गरी हिमाली क्षेत्रका स्याउ, ओखर, लसुन र

0: મોડિકલે ચુપી થઈ જારમાં ઘરના પાણી મુખ લાગે ના પીતી છતાહરુ
1: सरकार बदलिएको छ तर के हाम्रो सोच चिन्तन र कार्यशैली बदलिएको छ के नीति कानून र संरचनाहरू बदलिएका छन्
2: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज कार्यक्रम सद्गमन
1: हरेक आइतबार राति 8 बजे एपीवान टेलिभिजनमा आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ
2: कार्यक्रम सद्गमय सद्गमय अभियन्ता रमेश पौडेल सम्पर्क नम्बर
3: 0965 64 495 मोबाइल नम्बर
4: 98.1
5: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फुलबारी
6: ए सुन न

0: ओरा सेवा राम्रो हुन्छ त
1: एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ नै हो
0: तपाईँको घरमा विवाह वर्षबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै

0: अठार अठचालिस अठचालिस अठानब्बे छयालिस पचपन्न चौन्न पन्चानब्बे र अन्ठानब्बे चार साठी एघार आठ सय अठार।
1: मलाई त ढाकाको टोपी दौरा सुरुवाल फुट चाहिएको थियो। दमौली बजार भरिको चाहिँ कतै देखिन त
2: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक व्यास दुईमा पाइन्छ नि दिदी।
1: कति खोजे पदम चोकमा पो रहेछ त
2: दिदी। निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
3: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, व्यास दमोली तनहुँ। सम्पर्क नम्बर अन्ठानब्बे चार दस शून्य शून्य।

0: हामी कहाँ उन्नत जातका फलफूलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फूलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
1: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9865414337।
0: व्यास 3 प्रशासन चोक दमौली।

0: कर्जदाताहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोक्ताले विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका पक्यौता सामानहरू 1 करोडसम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनलाई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र पक्यौता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुहोस् ब्याज छुट सुविधाको लाभ लिन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: लक्ष्मी भूषाल सुनिरहेछु रेडियो एनआरएन 99.1।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो फुलबारी।

0: मात्र गरेको बहिनी हिँड न खाजा खान जाऊ
1: खाजा पनि के खानु र दाई खाऊ त्यही मम चाउमिन नखाऊ त्यही मम चाउमिन बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु
1: त्यहाँ के पाइन्छ र
0: साउथ इन्डियामा ख्याति प्राप्त द्वारा स्वादिलो लच्छा पराठा आलु पराठा गोभी पराठा अन्डा पराठा सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि
1: ए हो र त्यसो भए जाउँ न त खाजा खान
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर
1: साउथ इन्डियन दम बिरयानी फ्रेस जुस चिकन चटपट आदिको व्यवस्था छ विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ
2: साथै होम डेलिभरीको पनि सुविधा छ प्रोभाइडर डिलीराम पाठक
1: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि
2: सम्पर्क नम्बर 98465 43 700

डिभिजन वन कार्यालय तनहुँको अनुरोध चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौँ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊँ। साँझ परेपछि आफू पनि सकभर बाहिर निस्कौँ। निस्कनै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौँ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूहमा जाने गरौँ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वन कुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौँ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू

0: सूचना शेयर तथा
1: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो खुलबारी
0: हैन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ।

0: यही सकिन्न। तिम्रो घर पनि तिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। हार्मोनियमको च्यानलमा फिट हुने सेतो जिप्सम बोर्ड पाइँदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओ फर्निचरमा जानुहोस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।

होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मितिभन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो

0: दमौली बजार मा अत्यन्त चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
1: हाम्रा सेवाहरू
0: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोपाइटर सिटिभिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 98।

0: सक्यो। बाप्रे, अब चाहिँ के हुने हो?
1: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
0: अरे, मिथ्या भ्रामक हुन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा छोइलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी

0: कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनु भई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकका कार्यालयमा जानु भई ब्याज छुट सुविधाको लाभ लिन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुन्छ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सबैका लागि सूचना।

0: 아빠를 알려준대요는 저 라디오 NRN 99.1 400가 야기 숫자나
1: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट धनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन प्रविधि भएको वाइफाई 6

0: 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: दमौली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाजा खानी होला? खै
2: जान्न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
4: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98260909, 97074, 0742,

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडी पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली, तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 565 025।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाओ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: दमौली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानी होला खै?
6: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
0: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
6: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98 26 60 09 91, 97 074 042 34।

0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार।

0: ऐश्वाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
1: हो र, होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
3: केही भएन मिस,
2: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: FM 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स, फोन 0565635319, 98567739।
2: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानी होला? खै
4: जाम न त मीनाक्षी चटपट एन पानीपुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
4: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98260909, 97074, 04, 042, 34।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा

0: भन्ने व्यवस्था। वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने। न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563363, 98563917 र 98563867।
1: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413838290, 98171 5760।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: संविधान संशोधन कार्यदललाई आयोगले 21 बुधे सुझाव दिएको हो। आयोगले बुझाएको सुझावमा हालको जिल्ला समन्वय समितिको व्यवस्था हटाउन र गाउँपालिका तथा नगरपालिकाका वडाहरूमा सदस्य संख्या घटाई एकजना वडाध्यक्ष र दुईजना मात्र वडा सदस्य रहने व्यवस्था गर्न प्रस्ताव गरिएको छ। यसै गरी आयोगमा हाल रहेको 5 जना आयुक्तको व्यवस्थालाई घटाएर चुस्त रूपमा 1 प्रमुख आयुक्त र 2 जना आयुक्त मात्र राख्न भनिएको छ। यो सुझावलाई समर्थन गर्दै पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ प्रेतीले 3 जना आयुक्त भए पर्याप्त हुने र यसले राज्यको आर्थिक भार कम गर्ने बताउनु भएको छ। आयोगले राजनैतिक दलको नियमन र निर्वाचनको मिति तोक्ने पूर्ण अधिकार पनि आफूलाई नै दिन सुझाव दिएको छ। 59 सदस्यीय राष्ट्रिय सभामा विगत 4.5 महिनादेखि 1 सीट रिक्त रहेको छ। राष्ट्रपतिबाट मनोनित सांसद वामदेव गौतमले गत माघ 4 गते राजीनामा दिएपछि खाली भएको उक्त स्थानमा अहिलेसम्म नयाँ नियुक्त हुन नसकेको हो। गौतमको राजीनामापछि अघिल्लो सरकारले रिक्त पदमा पूर्व गृहमन्त्री ओम प्रकाश अर्याललाई नियुक्त गर्न सिफारिस गरे पनि राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सिफारिस सदर गर्नुभएको थिएन। 3 जना मनोनित हुने संवैधानिक व्यवस्था अनुसार हाल नारायण प्रसाद दाहाल र डाक्टर अञ्जना साक्य मात्र सांसदका रूपमा हुनुहुन्छ। नयाँ सरकार गठन भएको केही समय बितिसक्दा पनि वर्तमान सरकारले रिक्त पदमा नियुक्तिका लागि हालसम्म कुनै निर्णय लिएको छैन। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल 3 दिने भ्रमणका लागि आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गर्नुभएको हो। नयाँ दिल्ली प्रस्थान गर्नुअघि विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्र मन्त्री खनालले भ्रमणका क्रममा देशको प्राथमिकताका विषयहरूमा केन्द्रित रहेर छलफल हुने बताउनु भएको छ। अहिले नेपाल र भारतबीच उठेका सबै विषयमा संवाद हुने उहाँको भनाइ छ। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले आफ्ना भारतीय समकक्षी डाक्टर एस जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। सो अवसरमा नेपाल र भारतबीचको व्यापार लगानी ऊर्जा क्षेत्र र द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने लगायत आपसी हितका विविध विषयमा गहन छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री खनाल आगामी 25 जेठमा स्वदेश फर्कनुहुनेछ। नेकपा एमाले राष्ट्रिय मानवाधिकार आयोगले सार्वजनिक गरेको जेन्जी आन्दोलन सम्बन्धी प्रतिवेदन विरूद्ध अदालत जाने चेतावनी दिएको छ। एमाले महासचिव शंकर पोखरेलले आज एक विज्ञप्ति जारी गर्दै गत भदौ 23 र 24 गतेको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन पूर्वाग्रही बदनियतपूर्ण र षड्यन्त्रमूलक रहेको भन्दै आपत्ति जनाएको हो। प्रतिवेदन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई राजनैतिक रूपमा फसाउने उद्देश्यबाट प्रेरित रहेको एमालेको दावी छ। घटनामा उनीहरूको प्रत्यक्ष संलग्नता पुष्टि नभए पनि राजनैतिक प्रतिशोध शान्त कार्यवाहीको सिफारिश गरिएको विज्ञप्तिमा उल्लेख छ। अदालत जानु अघि एमाले प्रतिवेदन पुनरावलोकन गर्न आयोगलाई आग्रह गर्ने भएको छ। आवश्यक परे संवैधानिक प्रश्न उठाएर न्यायिक पुनरावलोकनका लागि अदालत जाने र कानूनी उपचारका सबै विकल्प प्रयोग गर्ने एमालेले जनाएको छ। नेपाली कंग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समयावधि थप 1 साता बढाएर जेठ 28 गतेसम्म पुर्याएको छ। महामन्त्री एवं क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलको नेतृत्वमा रहेको समितिले यसअघि जेठ 21 गतेसम्म तोकिएको समयलाई अन्तिम पटकका लागि थप गरेको हो। देशभरि सदस्यता अध्यावधि गर्ने कार्य उत्साहजनक रूपमा अघि बढ़िरहेको र विभिन्न तहबाट समय अपोग भएको गुनासो आएपछि थप गरिएको समितिले जनाएको छ। गत वैशाख 1 गतेदेखि शुरू भएको यस अभियान हालसम्म करिब 4 लाख सदस्यले आफ्नो क्रियाशील सदस्यता अध्यावधि गरिसकेको कंग्रेसले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी वरिष्ठ परीक्षक एसएसपीहरूको सरुवा सूची सच्याएको छ। जेठ 18 गते प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाह स्तरीय निर्णयबाट भएको 33 एसएसपीहरूको सरुवा सूचीमा मन्त्रालयले संशोधन गरेको हो। संशोधित निर्णय अनुसार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसएसपी सुरेश काफ्रेलाई ल्याइएको छ भने यसअघि त्यहाँ सरुवा गरेका शान्तिराज कोइरालालाई विशेष ब्युरोमा काज सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयको आन्तरिक मापदण्ड विपरीत कोइरालालाई इन्चार्जबाट पुनः इन्चार्जकै जिम्मेवारी दिएको भन्दै आलोचना भएपछि गृह मन्त्रालयले आफ्नो निर्णय सच्याएको हो। अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाले नगरभित्रका विद्यालयहरूमा गर्मी बिदा दिएको छ। नगरपालिकाले सूचना जारी गर्दै जेठ 25 गतेदेखि 27 गतेसम्म विद्यालय आकस्मिक विदा दिने निर्णय गरेको हो। एक साता यता बढेको प्रचण्ड गर्मीका कारण कपिलवस्तुको जनजीवन नराम्ररी प्रभावित भएको छ। टिनको छाना भएका विद्यालयहरूमा गर्मीका कारण साना कक्षाका विद्यार्थीहरू मोर्छा पर्ने लगायतका समस्या देखिन थालेपछि विदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ। चीनको प्रविधि तथा आर्थिक केन्द्र सेन्जेन र काठमाडौँबीच चार्टर उडान सेवा शुरू भएको छ। नेपाल पाण्डा इन्टरनेशनल ट्राभलले हिमालय एयरलाइन्ससँगको सहकार्यमा शुरू गरेको यस सेवाको पहिलो उडान मार्फत आज 150 चिनियाँ पर्यटक काठमाडौँ आइपुगेका छन्। यो चार्टर उडान सेवा अबदेखि प्रत्येक हप्ताको मंगलबार र शुक्रबार सञ्चालन हुनेछ। गैरकानूनी रूपमा महिलाहरूलाई वैदेशिक रोजगारीका लागि विदेश पठाएको अभियोगमा 6 पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार केदार बहादुर खड्का, ईश्वर नेउपाने, रामबहादुर छेत्री, प्रकाश शाह, कुमार उराउ र पशुपति राईलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट प्रहरीले 31,80,000 रूपियाँ नगद समेत बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। अमेरिका र क्युबा बीचको राजनैतिक तनाव फेरि सर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबाका राष्ट्रपति मिगुएल डियाज कानेल, उनकी पत्नी, उच्च सरकारी अधिकारीहरू तथा विभिन्न सरकारी संस्थाहरूमाथि नयाँ प्रतिबन्ध लगाएको छ। क्युबा सरकारमाथि थप दबाव सिर्जना गर्न अमेरिकाले यो कदम चालेको जनाएको छ। क्युबाले भने अमेरिकी निर्णयले आफ्नो सार्वभौमिकतामाथिको आक्रमण र आन्तरिक मामिलामा खुला हस्तक्षेप भन्दै कडा आलोचना गरेको छ। क्युबाका राष्ट्रपति र विदेश मन्त्रीले आफूहरू कुनै पनि बाह्य दबाव अगाडि नझुक्ने स्पष्ट पारेका छन्। यता इजरायल र लेबनानबीच अमेरिकी मध्यस्थतामा भएको नयाँ युद्ध विराम सम्झौतालाई लेबनानी सशस्त्र समूह हिजबुल्लाहले कडा रूपमा अस्वीकार गरेको छ। हिजबुल्लाहका नेता नाइम कोसेमले वक्तव्य जारी गर्दै यो सम्झौता लेबनानका लागि व्यर्थ र अपमानजनक भनेका छन्। सम्झौता अनुसार लेबनान इजरायल सीमा क्षेत्रबाट हिजबुल्लाहका लडाकुहरूलाई हटाए लेबनानी सेनाले पूर्ण नियन्त्रण लिने र गैरराज्य सशस्त्र समूहलाई प्रवेश निषेध गर्ने व्यवस्था गरिएको छ। हिजबुल्लाहले यसलाई आत्मसमर्पणको संज्ञा दिएको छ। अब खेलकुद। नेपाल सुपर लिगको दुई पटकको च्याम्पियन क्लब ललितपुर सिटी एफसीसँग प्रिसिजन मैत्रीपूर्ण खेल खेल्न अस्ट्रेलियाको शीर्ष डिभिजन ए लिग क्लब पर्थ ग्लोरी एफसीले प्रस्ताव पठाएको छ। एसियाली क्षेत्रका क्लबहरूसँग बलियो सम्बन्ध स्थापना गर्ने उद्देश्यले आगामी अगस्त वा सेप्टेम्बर महिनामा खेल आयोजना गर्न अस्ट्रेलियन क्लबले इच्छा देखाएको हो। र यता बजेट अभावमा रोकिएको चितवनको गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य पुनः सुरु भएको छ। बागमती प्रदेश सरकारबाट 9 करोड़ रूपियाँ निकासा भएसँगै भरतपुर महानगरपालिकाले निर्माण कम्पनीको भुक्तानी गरेपछि काम सञ्चालन भएको हो। सम्झौता अनुसार आगामी 2083 पुष 22 गतेभित्र काम सम्पन्न गरिसक्नुपर्ने यो रंगशालाको हालसम्म 55% मात्र काम पूरा भएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। संविधान संशोधनका लागि आयोगको 21 बुँदे सुझाव। स्थानीय तहको निर्वाचनलाई गैर दलीय बनाउन प्रस्ताव। राष्ट्रिय सभामा 4.5 महिनादेखि 1 सीट रिक्त। नयाँ सरकारबाट अझै भएन नियुक्तिको सिफारिश। परराष्ट्र मन्त्री खनाल 3 दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान। अहिले उठेका सबै प्राथमिकताका विषयमा संवाद गर्ने। वायु सेवा निगमको सदस्य छनौट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश। मानवाधिकार आयोगसँग प्रतिवेदन पुनरावलोकन गर्न एमालेको माग। अन्यथा कानूनी उपचारमा जाने चेतावनी। कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने म्याद जेठ 28 थप। हालसम्म 4 लाख सदस्य समेटिए। अमेरिका र क्युबाबीच तनाव उत्कर्षमा। राष्ट्रपति सहित सरकारी अधिकारी र संस्थाहरूमाथि ट्रम्प प्रशासनको प्रतिबन्ध। मध्य पूर्वमा शान्तिको प्रयासमा धक्का। हिजबुल्लाहद्वारा नयाँ युद्धविराम सम्झौता अस्वीकार। र ललितपुर सिटी एफसीसँग मैत्रीपूर्ण खेल खेल्न अस्ट्रेलियन क्लब पर्थ ग्लोरीको प्रस्ताव। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य पुनः शुरू। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानि होला खै?
2: जान न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826 60 09 91, 97074 04

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856253780, 9914852518 र 9865315332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606।
2: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625637115 र 98412-0740।
3: दमौली FM 94.2 समुदायको आवाज।

0: BFM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 565 025।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को

0: एघार र बाह्रमा कम्प्युटर विज्ञान होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563363, 98563917 र 98563867।
1: दमौली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो, के खाज हानी होला खै?
2: जाम न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98260909, 97, 97074, 042, 34।

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 98083-80384, 98046-37-3931।

0: कहाँ पाउनु इन्टरनेट फाटेको मन सकिन सिउनलाईको सफलतापछि उद्धव कार्कीको अहिलेको माया पीरतीको विषय वस्तु र सन्देशमूलक गीत
1: भइगो अब बदनाम नगर

0: FM 94.2 समुदायको आवाज।
1: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाउ, जीव जोगाउ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहु।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 9058500700,
6: 9846604344।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोपाइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9865414337।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
1: उचित छात्रवृत्तिको व्यवस्था।
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
1: स्वस्थ चमेना गृहको व्यवस्था।
2: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0565 64 495, मोबाइल नम्बर 98460 62 803। दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त। हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840100061, 9066373344।
2: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
3: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
2: अनि त्यो कहाँ पाइन्छ त?
3: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
4: फर्निचर उद्योग
5: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल।
0: मोबाइल नम्बर 9816664683,
6: 9560443234।
7: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
2: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजु भाइको के को गफ गफ हुँदैछ?
7: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
8: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
7: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
8: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदा शङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9046739131।

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9065153323।

0: होइन आज त म बाहिरबाट कार्यक्रम चलाइरहेको छु नि त. आज फोनको माध्यमबाट, टेलिफोनको माध्यमबाट यो अलिकति टेलिफोनले दिएको सुविधालाई पनि म सदुपयोग गरिरहेको छु नि त होइन.
1: हजुर भाइ ठिक छ.
0: हुन्छ, कार्यक्रममा आउनुभएको छ अनि कसलाई सम्झना सल्लाहमा राख्नुहुन्छ? ल राख्नुहोस्.
1: हुन्छ, फर्स्टमा दाई हजुरको लागि र मलाई चिनेन भनेर चिन्ने नचिने सबैलाई भन्ने छुट्टै हस्त. नमस्ते.
0: नमस्ते. टेलिफोन सम्पर्कमा सुनिल आउनु भएको थियो, उहाँसँग पनि कुराकानी गरिसकेका छौँ. पालो तपाईँको हो, फोन गर्नुहोला. 98644 2598 को नम्बर हामीले खुला गरेका छौँ. आजको फोन कल तपाईँको वेटिङमा आउँछ है, मैले भनिराखेको छु. तपाईँको वेटिङमा आए पनि तपाईँको फोन लागिराखेको हुन्छ, फोन गर्नुहोला. यति बेला अर्को साथी हुनुहुन्छ.

0: तेरा सुम्बाट सुम लावर बोल्दैन होइन के छ सुमनजी हाल खबर तपाईँको एकदम सन्चै छौ यति बेला के गर्दैन सुमनजीले
1: हजुर म यो अहिलेको बसाइ भन्ने हो भने चाहिँ हजुर के साथमा चाहिँ हजुरहरूलाई सुन्दै गरेको भन्नुभएको
0: ए ल ठिक छ हामीलाई सुन्दै हुनुहुन्छ ल अब तपाईँको सम्झना छ वर्तन राख्नुहोस्
1: कति हुन्छ सर्वप्रथम हजुर साथमा हाम्रो टेक्निसियन साउथमा रहनुहुने ठिक हुनुहुन्छ उहाँको लागि अनि
0: भन्नुहोस्
1: कति हुन्छ म त कस्तो ठोकिने रहेछ भइसक्यो मेरो साथीहरू पनि भन्नुपर्छ वर्ष म गर्ने बिमारलाई चाहिँ मलाई लिम्बु हस्पिटल लिम्बु मिङमा क्षेत्र राख्ने सम्पूर्णलाई अपकमिङ सङ सुनेर मजाले जीवनहरूलाई कसैलाई पनि भइगएको छैन त्यति भन्ने
0: हुन्छ नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुरा

0: तपाईँलाई फेरि पनि स्वागत छ। हामी कार्यक्रम लोकसारथी सँगै छौँ, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रममा यति बेला कहाँदेखि कुनै साथीको आगमन फेरि पनि भएको छ, म उहाँलाई स्वागत गर्छु।
1: Your call is on hold. Please wait a moment. कृपया केही क्षण पर्खनु।
0: हेलो हजुर नमस्ते। हेलो हजुर नमस्ते। टेलिफोन सम्पर्कमा साथी हुनुहुन्थ्यो, उहाँसँग कुराकानी हुन सकेन। टेलिफोन सम्पर्कमा साथी हुनुहुन्थ्यो, उहाँसँग कुराकानी हुन सकेन। म एउटा गीत राख्छु तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउँछौँ। यो गीत तपाईँको लागि छ।

हजुर, तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सुन्दैछौ। यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। यति बेला अर्को साथी

0: नम्बर तपाईँको लागि हामी खुल्ला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला, फटाफट फोन डायल गर्नु। म स्वागत गर्छु। नमस्कार हजुर।
1: हजुर नमस्कार भाइ,
0: को बोल्नुभएको कार्यक्रमबाट?
1: म चाहिँ सिंहरीबाट करिश्मा मगर।
0: करिश्मा मगर सुन सहर बोल्दै हुनुहुन्छ, के छ करिश्मा जी हालखबर तपाईँको?
1: ठिकै छ, तपाईँहरूको
0: हाम्रो पनि एकदम ठिक छ। के गर्दै हुनुहुन्छ यति बेला?
1: बसिरहेको पानीहरू छ,
0: पानी पर्ला पर्ला झैँ भएको छ, बसिरहनु भएको छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ अनि के छ कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, अब तपाईँको सम्झना समर्पण राख्नुहोस्।
1: हुन्छ, सर्वप्रथम त हजुरलाई अनि दाजुलाई मेरो घर फ्यामिलीको लागि अनि मेरो साथीहरू पूर्णिमा मगर, पूर्णिमा मगर, पूर्णी उमा मगर, सम्पूर्ण साथीहरूलाई अनि विशेष गरी मेरो मामा मगरलाई अनि मेरो सम्पूर्ण साथीहरूलाई पनि नमस्कार।
0: नमस्कार, टेलिफोन सम्पर्कमा आउनु भएको थियो सुन सहरीबाट साथी, उहाँसँग कुराकानी गरिसके फोन गर्न सक्नुहुन्छ। अर्को सहभागी साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्छु।

0: उहाँले स्वागत गर्छु कान्तिको हुनुहुन्छ। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी हुन सकेन, कृपया फोन गरिसकेपछि तपाईँले कुराकानी गरेर मात्र जानु होला। अर्को साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्छु। आउनु भएको साथी म स्वागत गरी, नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट, कहाँबाट, भोजपुरबाट, नाम के भन्नुभयो, दीक्षा राई भन्नुभयो होइन, तपाईँको आवाज सानो आइराखेको छ दीक्षाजी,
1: तपाईँको
0: आवाज सानो आइराखेको छ, यसलाई के गर्दै हुनुहुन्छ दीक्षाजी?

अब आज हामी तपाईँको फोन कल लिन असक्ने अवस्थामा पुगेका छौँ, किनभने अलिकति प्राविधिक समस्या आएको छ। हामी तपाईँलाई गीत सुनाएर र तपाईँका म्यासेजहरू वाचन गरेर हामी आजको कार्यक्रमलाई अब अगाडि बढाउनेछौँ। यो कुरा म तपाईँलाई जानकारी गराएँ। अलिकति प्राविधिक रूपमा अलिकति समस्या आइदियो। जानकारी गराए र अब तपाईँले 9864-17-298 म्यासेज गरेर साथ दिनुहोला र हामी तपाईँ जानकारी गराए र पटापट कुण्डाल नभएर म्यासेज गर्नुहोला। तपाईँको म्यासेजलाई हामी जहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाज जस्तो अवस्थामा रहे पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। हामी कार्यक्रम लोकसारथीमा रहिरहँदाखेरि, तपाईँको संसारमा रहिरहँदाखेरि आज टेलिफोनबाटै कार्यक्रम चलाएर टेलिफोनबाटै फोन लिने सम्भव छ, हामीले प्रयास गरिराखेका छौँ। तर पनि अलिकति यो प्राविधिकले अलिकति समस्या

र फेरि म आएको समस्याले गर्दा आज हामी तपाईँको फोन कल लिन सक्दैन भाइ, फोन कल नगरिदिनु होला, कृपया म्यासेज गरिदिनु होला, हामी तपाईँको म्यासेज वाचन गर्नेछौँ। यो कुरा म तपाईँलाई जानकारी गराएँ, फटाफट म्यासेज गर्नुहोला, 9864-17-298 म्यासेज गर्नुहोला, फोन कल नगर्नुहोला, म तपाईँलाई आग्रह गर्दैछु, फोन कल होइन म्यासेज गर्नुहोला, म तपाईँलाई आग्रह गरेँ। अब एउटा गीत राख्छौँ, गीत प्रसिद्ध बाइक माझमा आउनेछौँ तबसम्मका लागि यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौँ।

तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा। अब हामी तपाईँको म्यासेज मात्रै वाचन गर्ने भनिसकेका छौँ है, फोन डायल नगर्नु होला। 9874-17-298 म्यासेज गर्नु होला, हामी तपाईँको म्यासेज वाचन गर्नेछौँ। र पहिलो म्यासेज मेरो हातमा प्राप्त भइसकेको छ, म त्यो म्यासेज वाचन गर्दैछु। उहाँले लेख्नु भएको छ, मिस यु अल, म जमुना पौडेल भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ जमुना पौडेललाई हामीलाई म्यासेज गर्नुभएकोमा। यसै क्रममा अर्को म्यासेज मलाई प्राप्त भएको छ, उहाँले लेख्नु भएको छ, ह्याप्पी बर्थडे टु यु मेरो हस्बेन्ड भन्नुभएको छ। आफ्नो हस्बेन्डलाई जन्मदिनको शुभकामना लेखेर पठाउनु भएको छ उहाँले, त्यसले म्यासेज गर्नुभएको छ। अविन्द्र राउतले आफ्नो हस्बेन्डलाई म्यासेज गर्नुभएको छ, फोन डायल नगर्नु होला मैले भनिराखेको छु, म्यासेज मात्रै गर्नुहोला। अविन्द्र राउतलाई जन्मदिनको शुभकामना लेखेर पठाउनु भएको रहेछ, म्यासेज गर्नुहोला। 9874-17-298 म्यासेज गर्नुहोला, म तपाईँलाई आग्रह गरे। यति बेला अर्को म्यासेज मलाई प्राप्त भएको छ, उहाँले लेख्नु भएको छ, नमस्कार, म पनि सुन्दैछु खोटाङको पोखरीबाट। साथीहरूमा सम्झना राख्नु पर्दा अम्चु राई, अशोक तामाङ, कलिना राई लगायतका सम्पूर्णलाई म सम्झिएको छु भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ म्यासेजको लागि तपाईँलाई, उहाँले हामीलाई म्यासेज गर्नुभएको थियो सोचाङ जिल्लाबाट, हामीले म्यासेज प्राप्त गरिसकेका छौँ, उहाँको म्यासेज वाचन भइसकेको छ। पालो तपाईँको हो, म्यासेज गर्नुहोला 9874-17-298 म्यासेज गर्न सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए, तपाईँको म्यास हामी वाचन गर्नेछौँ। प्रवीण तामाङले हामीलाई म्यासेज गर्नुभएको थियो, उहाँको म्यासेज मैले वाचन गरिसकेको छु, पालो तपाईँको हो, खोटाङबाट हामीलाई म्यासेज गर्नुभएको थियो, पालो तपाईँको हो, पत्ता थप म्यासेज गर्नुहोला 9874-17-298 म्यासेज गर्नुभयो भने हामी तपाईँको म्यासेजलाई वाचन गर्नेछौँ। यसै क्रममा हामीलाई फेसबुकमा पनि धेरै साथीहरूले कमेन्ट गर्नुभएको छ, त्यो कमेन्टलाई पनि म वाचन गर्नेछु। मैले फोन नगर्नुहोस् भनिराखेको छु तपाईँहरूलाई, सकिन्छ म्यासेज गर्नुहोस्, सकिँदैन फोन नगर्नुहोस्, हामी फोन लिन नसक्ने अवस्थामा छ, यो कुरा म तपाईँहरूलाई जानकारी गराए। अब म कमेन्ट गर्ने साथीहरूको नाम वाचन गर्छु, मैले धेरैचोटि भनिसकेको छु साथीहरूलाई, म्यासेज गर्नु, फोन नगर्नु, साथीहरू फोन नगर्नु होला, म्यासेज मात्रै गर्नु होला, म तपाईँलाई आग्रह गरेँ। हामीलाई 9874-17-298 फोन नगर्नु है, मैले तपाईँलाई भनिराखेको छु फोन नगर्नु, म्यासेज गर्नु। र यति बेला हामीलाई लक्ष्मी मगर्नीले कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ, जानकी थापाले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ दुईजनालाई। यसै क्रममा नवीन गिरीले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। बिन्दु कुँवरले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। यसै क्रममा हामीलाई ढकाल धर्मराजले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छ ढकाल धर्मराजलाई। यसै क्रममा हामीलाई अभागी सिर्जनाले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ, निरुषा छेत्रीले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ। मरजहाङ लिम्बुले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। यसै क्रममा हामीलाई भूपल कार्कीले पनि कार्यक्रम सुन्दै रहेको जानकारी, यसै क्रममा सौरभ केसीले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ, पूर्ण बहादुर मगरले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ, गायल सिसाले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ, जुन कला राईले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। हामीलाई

नमस्ते मिस यू अल भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा गुरु जोशी रियाले पनि मिस यू अल भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। प्रवीण तामाङले नमस्ते म पनि सुन्दैछु खोटाङको बारा पोखरीबाट भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ प्रवीण तामाङलाई। यसै क्रममा अन्य कमेन्टहरू पनि छन्, म ती कमेन्टहरू पनि वाचन गर्नेछु। सौरभ केसीले हेलो दादा गुड इभिनिङ, म बाक्सा नगरपालिकाबाट हो, कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। त्यसमा आएका जति पनि कमेन्टहरू थिए ती कमेन्टहरूलाई म वाचन गरिसकेको छु, तपाईँले पनि कमेन्ट गर्नुभयो भने तपाईँको पनि कमेन्ट वाचन हुनेछ। र म्यासेज आएको छ, म ती म्यासेजहरूलाई क्रमबद्ध तरिकाले म वाचन गर्ने जमर्को गरिराखेको छु। यो कुरा म तपाईँलाई हेलो दाई नमस्ते भन्नुभएको छ, म यता नगरपालिका नौदेखि सुन्दैछु हजुरको कार्यक्रम, रमाइलो लाग्छ। मैले धेरैचोटि भनिसकेको छु कार्यक्रम मेरो होइन तपाईँहरूको पनि हो, त्यसैले हाम्रो कार्यक्रम भन्ने पानीको विकास गर्नुहोला। बनिसरा आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। हामीलाई अर्को म्यासेज प्राप्त भएको छ, म त्यो म्यासेज पनि वाचन गर्दैछु। हामीलाई दाई नमस्ते म पनि सुन्दैछु खोटाङबाट, कुशल भुजेल कार्यक्रम असाध्यै रमाइलो छ भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ है। यसै क्रममा अर्को म्यासेज हामीलाई प्राप्त भएको छ, म्यासेजमा लेख्नुहुन्छ म तिमुचौरदेखि कमल गिरी हो, कार्यक्रम सुन्दैछु सन्चै हुनुहुन्छ भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ उहाँलाई पनि। यसै क्रममा हामीलाई अर्को म्यासेज प्राप्त भएको छ, उहाँले लेख्नुहुन्छ म पनि सुनिराखेको छु जाजतपुर खुदागाँ नगरपालिका सात टिकाचौरबाट, अमर बहादुर बुढा मगर मिठो सम्झना सबैमा भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ अमर बहादुर बुढा मगरलाई हामीलाई म्यासेज गर्नु भएकोमा। अर्को म्यासेज प्राप्त भएको छ, उहाँले लेख्नुहुन्छ नमस्ते दादा म भोजपुरबाट सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ उहाँलाई। अलिसा राई हो, कार्यक्रम सुन्दैछु असाध्यै राम्रो छ कार्यक्रम भन्नुभएको छ, म्यासेजको लागि धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। यसै क्रममा हामीलाई अर्को म्यासेज प्राप्त भएको छ, मैले फोन नगर्नुहोस् भनिराखेको छु, म्यासेज गर्नु होला फोन नगर्नु होला है। अर्को म्यासेज मलाई प्राप्त भएको छ, उहाँले लेख्नुहुन्छ म पनि प्रोग्राम सुन्दैछु श्रिया चामलिङ हो, कार्यक्रम असाध्यै राम्रो छ दाई कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा अर्को म्यासेज छ, म सञ्जय लिम्बू कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ सञ्जय लिम्बू ले कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। यसै क्रममा अर्को म्यासेज रहेको छ, म भाषण गरिराखेको छु नमस्ते म भोजपुरबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ, उहाँले आफ्नो नाम लेख्नु भएको छ। विगत रात चोपाङ हो, म कार्यक्रम सुन्दैछु, विगत रात चेपाङ लेख्नु भएको होला, म कार्यक्रम सुन्दैछु भन्नुभएको छ। अर्को म्यासेज मलाई प्राप्त भएको छ, उहाँले लेख्नुहुन्छ नमस्ते म पनि सुन्दैछु अर्घखाँचीबाट सम्झना पौडेल भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ उहाँले। अर्घखाँचीबाट सम्झना निजै कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। अर्को म्यासेज रहेको छ हामीलाई लेख्नु भएको छ, हेलो भाइ नमस्ते नानु निस्मा राई भोजपुरबाट कार्यक्रम सुन्दैछु, कार्यक्रम असाध्यै राम्रो लाग्छ।

0: राख्नु भएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। यसै क्रममा अर्को म्यासेज मलाई प्राप्त भएको छ। नमस्ते भाइ, पुनम मगर हो, सबैमा सम्झेको छु भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ। पुनम मगरले हामीलाई म्यासेज गर्नुभएको हो, कहाँबाट म्यासेज गर्नुभएको हो यो पनि पुऱ्याउनु भएको छ। सिन्धुली पिक्कलबाट हो पुनम मगर, कार्यक्रम सुन्दैछु भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ। यसै क्रममा अर्को म्यासेज म पढ्न चाहन्छु, हामीलाई म्यासेज गर्नुभएको छ। दादा नमस्ते, म पनि सुन्दैछु। महालक्ष्मी नगरपालिका धनकुटाबाट कार्यक्रम असाध्यै राम्रो छ भन्नुभएको छ, तर आफ्नो नाम लेख्नु भएन उहाँले चाहिँ। कृपया नाम पनि उल्लेख गरिदिनु होला, म तपाईँलाई आग्रह गर्छु। अर्को म्यासेज आएको छ हामीलाई, म्यासेज गर्ने साथी हुनुहुन्छ, उहाँले लेख्नुहुन्छ, नमस्ते भाइ म पनि सुन्दैछु। दीक्षा राई हो भोजपुरबाट, कार्यक्रम असाध्यै राम्रो छ, रमाइलो छ भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ। र अब हामी एउटा गीत राख्छौँ तपाईँको लागि, तपाईँ म्यासेज गर्नु होला 9840।
1: अब गीत आउने तपाईँ

तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौँ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा आज हामी तपाईँका म्यासेजहरू वाचन गरिराखेका छौँ र म्यासेजहरू पनि धेरै साथीहरूले गरिरहनु भएको छ। दिपेन्द्र शर्माले कार्यक्रम सुन्दै रहेको हामीलाई जानकारी दिनुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ दिपेन्द्र शर्मालाई जसले कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। साथीहरू दुई दुईचोटि तिन तिनचोटि म्यासेज चाहिँ नगर्नु होला, धेरै साथीको म्यासेज आइराखेका हुन्छन्। यो कुरा म तपाईँलाई जानकारी गराए हामीलाई। नमस्ते दाइ, म पनि कार्यक्रम सुन्दैछु प्युठानबाट, निर्मला भक्त भन्नुभएको छ। प्युठानको नौ बहिनी गाउँपालिकाबाट कार्यक्रम सुन्दै रहेको हामीलाई जानकारी दिनुभएको छ। यसै क्रममा अर्को म्यासेज प्राप्त भएको छ। नमस्कार दाई, म पनि कार्यक्रम सुन्दैछु, कार्यक्रम एकदमै राम्रो अनि रमाइलो लागिराखेको छ। म हो अर्घखाँचीको मालादानीबाट सावित्री पोखरेल भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ उहाँले आफ्नो सम्पूर्ण साथीहरूलाई सम्झना समर्पण राख्नु भएको छ। यसै क्रममा हामीलाई अर्को म्यासेज प्राप्त भएको छ। हेलो दाई नमस्ते, म सरसता कडेल हो, गुल्मी हस्पिटलबाट कार्यक्रम सुन्दैछु, कार्यक्रम राम्रो छ रमाइलो छ भन्नुभएको छ र आवाजमा अलिकति समस्या आएको हो कि दाई भनेर पनि लेख्नु भएको छ। अलिकति यो बाहिरबाट टेलिफोनबाट कार्यक्रम चलाउँदै गर्दाखेरि अलिकति यो समस्या उत्पन्न भएको छ, त्यसका लागि म क्षमा याचना गर्छु तपाईँहरूसँग। यसै क्रममा अर्को म्यासेज प्राप्त भएको छ। म्यासेजमा लेख्नुहुन्छ, हेलो दाई नमस्ते, म अनिल मगर हो, गुल्मीको आपचौर भाषा कार्यक्रम सुन्दैछु सामुदायिक वेदी स्काईबाट, कार्यक्रम एकदमै राम्रो छ रमाइलो छ भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ। यसै क्रममा नमस्ते, म अनिसा दिशी हो, बागलुङ बडीगाज बाट हो दाई, कार्यक्रम सुन्दैछु रेडियो स्काईबाट, कार्यक्रम बजिराखेको छ भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ तपाईँलाई पनि। हामीलाई कार्यक्रममा भनौँ न फोन होइन म्यासेज तपाईँले गरिरहनु भएको छ, तपाईँको म्यासेजलाई हामी वाचन गरिराखेका छौँ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। यसै क्रममा अर्को म्यासेज हामीलाई प्राप्त भएको छ। म्यासेजमा लेख्नुहुन्छ, झोर्ले दाई नमस्ते, म खोटाङबाट हो, मेरो नाम एन्जल राई हो भन्नुभएको छ। म कार्यक्रम सुन्दैछु आफ्नो एफएम भाषा, कार्यक्रम एकदमै राम्रो छ रमाइलो छ, सम्पूर्ण साथीहरूलाई म सम्झिन्छु भन्नुभएको छ। यसै क्रममा अर्को म्यासेज प्राप्त भएको छ, म रोल्पाको सुनिल स्मृति गाउँपालिकादेखि हो, बिमता घरती मगर भन्नुभएको छ। रोल्पाको सुनिल स्मृति गाउँपालिका सात देवाङबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ। यसै क्रममा अर्को म्यासेज मलाई प्राप्त भएको छ, हेलो दाई नमस्ते, म पनि कार्यक्रम सुन्दैछु, माडी गाउँपालिका भाबाङबाट हो, मेरो नाम मनसरी बुढा हो भन्नुभएको छ। मनसरी बुढालाई पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ। माडी गाउँपालिका भाबाङबाट कार्यक्रम सुन्दै रहेको हामीलाई जानकारी गराउनु भएको छ। यसै क्रममा दाई म एन्जिला मगर हो, नमस्कार है, कार्यक्रम सुन्दैछु, म रोल्पाको थपाङबाट हो, कार्यक्रम असाध्यै राम्रो छ, कार्यक्रम नियमित सुन्ने गर्छु दाई, निरन्तर कार्यक्रम ल्याइरहनु होला है भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ। यसै क्रममा हामीलाई नमस्ते दाई, म कार्यक्रम सुन्दैछु प्युठानको मान्दवी गाउँपालिकाबाट हो, मेरो नाम रसमिला हो भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ। रसमिलालाई कार्यक्रम सुन्दै रहेको हामीलाई जानकारी दिनुभएको छ। यसै क्रममा हामीलाई अर्को म्यासेज पनि प्राप्त भएको छ, उहाँले लेख्नु भएको छ, हेलो हाई नमस्ते भन्नुभएको छ, म पनि कार्यक्रम सुन्दैछु है, कपिल वस्तुबाट निर्मल शर्मा हो दाई, कार्यक्रम असाध्यै राम्रो छ, कपिल वस्तुको विजयनगरबाट सुन्दैछु र रेडियो कपिल वस्तु एफएमबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ। र यसै क्रममा अर्को म्यासेज प्राप्त भएको छ, हेलो दाई छोर्ले नमस्ते, गुड आफ्टरनुन भन्नुभएको छ र उहाँको
उहाँले आफ्नो नाम लेख्नु भएको छैन, मिस यु अल भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ। यसै क्रममा नमस्ते, म पवित्र छेत्री हो, रोल्पा नगरपालिका सातबाट, कार्यक्रम असाध्यै राम्रो छ, रमाइलो छ, म पनि कार्यक्रम सुन्दैछु भन्नुभएको छ। सम्पूर्ण साथीहरूलाई सम्झना समर्पण राख्छु भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ उहाँलाई पनि। यसै क्रममा अर्को म्यासेज हामीलाई प्राप्त भएको छ, म्यासेजमा लेख्नु भएको छ, नमस्ते दाई, म पनि कार्यक्रम सुन्दैछु, कार्यक्रम असाध्यै राम्रो छ भन्नुभएको छ। आफ्नो नाम ठेगाना केही पनि लेख्नु भएको छैन। यसै क्रममा अर्को म्यासेज मलाई प्राप्त भएको छ, उहाँले लेख्नुहुन्छ, हेलो दाई नमस्ते, म पनि कार्यक्रम सुन्दैछु, मेरो नाम बिनसरा हो, म मारी गाउँपालिका दुईबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। त्यसै क्रममा अर्को म्यासेज रहेको छ, नमस्कार, म टिकी सरा मगर हो, म लुम्बी गाउँपालिका एक खद्दलबाट कार्यक्रम सुन्दैछु भनेर हामीलाई जानकारी गराउनु भएको छ। कार्यक्रम असाध्यै राम्रो छ, रमाइलो छ भन्नुभएको छ। त्यसै क्रममा अर्को म्यासेज रहेको छ, नमस्ते, म गङ्गादीपबाट हो, विनिता केसी हो, म पनि कार्यक्रम सुन्दैछु, कार्यक्रम असाध्यै राम्रो छ, रमाइलो छ, कार्यक्रम निरन्तर ल्याइराख्नु होला भन्नुभएको छ। त्यसै क्रममा अर्को पनि म्यासेज मलाई प्राप्त भएको छ, उहाँले लेख्नु भएको छ, हेलो हाई नमस्ते, नमस्कार, म पनि कार्यक्रम सुन्दैछु, म यता तेह्रथुम मेन्स्यामबाट हो, राजेन्द्र राई भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ। र अब हामी कार्यक्रमको अन्तिम अन्तिमतिर आइसकेका छौँ, अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ। एथिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ। आज टेलिफोनको माध्यमबाट कार्यक्रम चलाउँदै गर्दाखेरि धेरै समस्याहरू उत्पन्न भयो र त्यो समस्याहरूको बावजुद पनि हामी कार्यक्रमलाई आज तपाईँहरूको माझमा प्रस्तुत गरेका छौँ र तपाईँले कार्यक्रम पक्कै पनि सुन्नुभयो होला र कार्यक्रमप्रति तपाईँका कुनै सुझाव सल्लाह वा प्रतिक्रिया छ भने तपाईँले मलाई मजाले भन्न सक्नुहुन्छ। 9864172298 फोन गरेर आफ्ना सुझाव सल्लाह वा प्रतिक्रिया दिन सक्नुहुन्छ भन्दै आजको लागि कार्यक्रम सकिएको छ र धन्यवाद दिन्छौँ कार्यक्रम सुनेर साथ दिने तपाईँलाई, धन्यवाद दिन्छौँ हाम्रो आवाज र विशेषसम्म पुर्याएर साथ दिने हाम्रो ड्राइभिङ मित्र प्रिया मगरलाई, र भोलिबाट नियमित स्टुडियोबाटै कार्यक्रम सुन्न पाउनुहुनेछ भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार, रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: हाम्रा विशेषताहरू
1: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था
0: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
2: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान
0: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण
2: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन
0: उचित छात्रवृत्तिको व्यवस्था
1: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था
0: स्वस्थ चमेना गृहको व्यवस्था
1: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स मेजर इङ्ग्लिस नेपाली हेल्थ एन्ड फिजिकल एजुकेसन सोसियोलोजी म्याथ ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू
0: सम्पर्क नम्बर 0965 64 495 मोबाइल नम्बर 98 460 62 803 दमौली कलेज व्यास नगरपालिका वडा नम्बर 4 जलदेवी टोल

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
2: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 ट्रस राखेर रा टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
3: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
2: अनि त्यो कहाँ पाइन्छ त?
3: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
4: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला, 10 नयाँ पुल। मोबाइल नम्बर 9816664683,
5: 9560343234।
6: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
2: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
7: दाजु भाइको के को गफगाफ हुँदैछ?
6: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
7: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
6: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
7: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9046 37 39।

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोपाइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ। हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ।
1: सम्पर्क 9846 41 633, 9817 15 089, 9864 63 85।
3: आहा, कस्तो राम्रो रङरोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856273119।
6: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो। के खाछ हानि होला खै?
7: जाम न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
5: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
7: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826 60 09 91, 97 0074 042 34।

वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ। फागुन

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना।
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: गरेको
1: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसी क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: FM 94.2 समुदायको आवाज
1: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
2: हो दाई दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
2: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 98563 64444 98563 66656

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपराइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452280000।

0: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लागिसक्यो। के खाछ खाने होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98 26 60 09 91, 97 074 42 34।

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई, दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9811571।

0: बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो, सधैँ किन एकनास हुन्थ्यो र? तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं। पूर्व गृहमन्त्री गुरूङमाथिको छानबिन प्रतिवेदन बुझाइएको सम्बन्धी खबरबाट, पूर्व गृहमन्त्री सुदन गुरूङमाथि लागेको आरोपबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। समितिका संयोजक एवं पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीले तोकिएको म्याद अगावै आज प्रधानमन्त्री बालेन्द्र शाहलाई 45 पेजको प्रतिवेदन बुझाउनु भएको हो। प्रतिवेदनमा पूर्व गृहमन्त्री गुरूङको 17 पेज लामो बयान, उहाँको सम्पत्ति विवरण र सम्बन्धित क्षेत्रबाट जुटाइएका पर्याप्त प्रमाणहरू समेटिएका छन्। समितिले यो प्रतिवेदन जस्ताको तस्तै र जतिसक्दो चाँडो सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको छ। हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँगको व्यापारिक साझेदारी र शेयर लुकाएको आरोप लागेपछि गुरूङले गत वैशाख 9 गते मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि सरकारले 3 सदस्यीय छानबिन समिति गठन गरेको थियो।
4: यता सशस्त्र प्रहरीले मुस्ताङको कोरला नाका, नुवाकोट र धादिङ लगायतका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका 779 वटा विद्युतीय गाडी बारे स्थलगत छानबिन सुरु गरेको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि सम्मिलित संयुक्त समितिले यसको अनुसन्धान गरिरहेको छ। बजेट अघि विद्युतीय गाडीको कर बढ्ने सूचना पहिले नै पाएर बिवाईडी गाडीको आधिकारिक विक्रेता साइमेक्स इन्कले जेठ 12 र 13 गते मात्रै कोरला नाकाबाट 649 वटा र रसुवागढी नाकाबाट 472 वटा गाडी भित्रिआएको खुलेको छ। सरकारी निकायबाटै सूचना लिक गराएर अर्बौंको राजस्व छली गरेको भन्दै यति बेला चौतर्फी आलोचना भइरहेको छ। यसै प्रकरणको थप अनुसन्धानका लागि भन्सार र अर्थ मन्त्रालयका उपसचिव सहितको अनुगमन टोली आज नै मुस्ताङको कोरला भन्सार पुगेको भन्सार प्रमुख भन्सार अधिकृत विदुर चुनालले जानकारी दिनुभयो। भन्सार पास भइसकेका गाडी भए पनि राजस्व सुरक्षाका लागि क्रस चेक गर्न गाडी रोकिएको सशस्त्र प्रहरीले जनाएको छ।
3: सरकारले गाभिएका र नयाँ बनेका मन्त्रालयहरूलाई आगामी असार 7 गतेभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएन्डएम सम्पन्न गर्न समयसीमा तोकेको छ। प्रशासनिक खर्च कटौती र सेवा प्रवाहलाई चुस्त बनाउन सरकारले यो नीति अघि सारेको हो। प्रशासकीय सुधार हेर्ने सचिव गोविन्द कार्कीको नेतृत्वमा गठित 5 सदस्यीय कार्यदलले तयार पारेको 18 बुधिक मार्गदर्शन सिद्धान्त कार्यान्वयनका लागि सबै मन्त्रालयमा परिपत्र गरिएको छ, जस अनुसार अबदेखि रिक्त दरबन्दीमा नयाँ स्थायी पदपूर्ति गरिने छैन भने मन्त्रालयहरूमा नायब सुब्बा र सोभन्दा मुनिका कुनै पनि नयाँ दरबन्दी सिर्जना गर्न पाइने छैन। खर्च घटाउने रणनीति अन्तर्गत अब सचिवको सचिवालयमा 1 जना अधिकृत र 1 जना कार्यालय सहयोगी मात्र रहनेछन् भने महाशाखा प्रमुख अर्थात् सहसचिवहरूका लागि निजी सहायकको दरबन्दी राखिने छैन। यसै गरी सबै कर्मचारीका लागि आधारभूत कम्प्युटर सेप अनिवार्य भइसकेकाले अबदेखि कम्प्युटर अपरेटर पदको नयाँ दरबन्दी सिर्जना नगरिने र डिजिटल फाइल प्रणालीलाई प्राथमिकता दिने परिपत्रमा उल्लेख गरिएको छ।
4: संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसिसीको टोली नेपालमा ट्रेड युनियन अधिकार र लोकतन्त्रमाथि सरकारी हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउन स्विजरल्यान्डको जेनेभा जाने भएको छ। जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रमिक सम्मेलनको 114औं सत्रमा भाग लिन टोली भोलि त्यसतर्फ प्रस्थान गर्न लागेको हो। काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा जेटिसिसीका अध्यक्ष विनोद श्रेष्ठले वर्तमान सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन लत्याउँदै ट्रेड युनियनमाथि प्रहार गरेकाले जेनेभामा जोरदार रूपमा आवाज उठाउने जानकारी दिनुभयो। ट्रेड युनियन नेताहरूले बालेन सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश मार्फत ट्रेड युनियन दर्ता खारेजी गर्ने कार्य अघि बढाएको भन्दै आपत्ति जनाएका छन्।
3: परराष्ट्र मन्त्री शिशिर खनाल भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमणका लागि आज भारतको नयाँ दिल्ली पुग्नु भएको छ। नयाँ दिल्ली स्थित विमानस्थलमा उहाँलाई भारतीय विदेश मन्त्रालयको नर्थ डेस्क अर्थात नेपाल र भूटान मामिला हेर्ने अतिरिक्त सचिव मनु महावरले स्वागत गर्नुभएको छ। नयाँ दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरूसँग कुराकानी गर्दै परराष्ट्र मन्त्री खनालले यस भ्रमणका क्रममा देशको प्राथमिकताका विषयहरूमा केन्द्रित रहेर भारतीय पक्षसँग संवाद गर्ने बताउनुभयो। भ्रमणका क्रममा उहाँले आफ्ना भारतीय समकक्षी डाक्टर एस जयशंकर औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची रहेको छ। सो अवसरमा दुई देशबीचको व्यापार लगानी कनेक्टिभिटी ऊर्जा क्षेत्रमा सहकार्य तथा जनता जनता बीचको आपसी सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा विस्तृत छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री खनाल आगामी जेठ 24 गते स्वदेश फर्कनुहुनेछ। भारत भ्रमणमै जानुभएका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि आफ्नो भ्रमण पूरा गरी आजै स्वदेश फर्कँदै हुनुहुन्छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले देशभरका 77 जिल्लामा अधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ। भोलि शनिबार र पर्सि आइतबार हुने जिल्ला अधिवेशनलाई लक्षित गरी 3 समिति गठन गरिएको हो। पार्टीको महाधिवेशन कार्यतालिका अनुरूप नै जिल्लाहरूमा निर्वाचन समिति गठन गरेर प्रक्रिया अघि बढाइएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। बागमती र मधेस प्रदेशका केही पालिकाहरूमा भने उजुरी परेका कारण अधिवेशन स्थगित गरिएको छ भने कतिपय स्थानमा पुननिर्वाचन गर्न निर्देशन दिइएको छ। रासपाको मौजुदा विधान अनुसार जिल्ला अधिवेशनबाट 1 सभापति, 1 उपसभापति, 1 सचिव, 1 सहसचिव सहित समावेशी र निर्वाचन क्षेत्रका आधारमा सदस्यहरू निर्वाचित हुनेछन्। रासपाले आगामी असार 7, 8 र 9 गते चितवनमा आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन गर्ने तयारी गरिरहेको छ।
3: राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाई र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट राजीनामा दिनुभएका धवल शमशेर राणाबीच नयाँ राजनैतिक पार्टी गठन गर्ने सहमति भएको छ। दुई नेताबीच आज नयाँ दल स्थापनाका आधारहरू समेटिएको 11 बुँदे लिखित समझदारी पत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार नयाँ बन्ने पार्टीले किराँत र बौद्ध सहितको सनातन हिन्दू अधिराज्य पृथ्वीनारायण शाहको दिव्य उपदेशमा आधारित राष्ट्रवादी दर्शन र सुधारमुखी संघीयतालाई मुख्य नीति बनाउनेछ। यस्तै दोहोरो नागरिकताको व्यवस्था, लघुवित्त, सहकारी तथा मिटर ब्याज पीडितहरूको दिगो समस्या समाधान र नयाँ गठन हुने दलमा 60% युवा तथा महिला सहभागिता सुनिश्चित गर्ने उल्लेख गरिएको छ।
4: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न निकायहरूमा रिक्त रहेका पदाधिकारी र सदस्य नियुक्तिको आवेदन प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। मन्त्रालयले आज सूचना जारी गर्दै गत जेठ 20 गते माग गरिएको दरखास्त आह्वान रद्द गरिएको जनाएको हो। मन्त्रालयले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बिमा बोर्डका पदाधिकारी तथा सदस्यका लागि आवेदन माग गरे पनि आवश्यक कागजात र मापदण्डको विवरण सार्वजनिक गरेको थिएन। सूचना प्रकाशन भएको 2 दिनसम्म पनि मापदण्ड स्पष्ट नभएपछि उत्पन्न अन्यलका बीच यो प्रक्रिया स्थगित गरिएको हो। सरकारले अध्यादेश मार्फत अघिल्ला नियुक्तिहरू खारेज गरेपछि स्वास्थ्य क्षेत्रका विभिन्न निकायमा 193 पद रिक्त भएका छन्। मन्त्रालयले रोकिएको आवेदन प्रक्रियाबारे केही दिनमै नयाँ सूचना प्रकाशित गरिने जनाएको छ।
3: स्थलमार्ग हुँदै नेपालभित्र नै पर्यटकका कारण स्थानीय समुदायमा देखिएका समस्या र गुनासो न्यूनीकरण गर्न संघ र प्रदेश सरकारले समन्वयात्मक पहल अघि बढाउने भएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा साथै प्रदेशका पर्यटन सचिवहरूको बैठकले स्थलमार्गबाट आउने पर्यटकको गतिविधि व्यवस्थापन गर्ने सम्बन्धमा विभिन्न निर्णय गरेको हो। बैठकले विशेष गरी स्लिपर बस प्रयोग गरी तीर्थयात्राका लागि नेपाल आउने पर्यटकहरूले जथाभावी खाना पकाउने, लुगा धुने तथा शौच गर्ने गरेका कारण स्थानीयसँग असमझदारी बढेको निष्कर्ष निकालेको छ। यसको व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय गरी तीर्थयात्रीका लागि आवश्यक सेवा शुल्क सहित विश्राम, खाना पकाउने तथा सरसफाईको सुविधा हुने निश्चित स्थान तोक्न प्रदेश सरकारलाई आग्रह गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आज को पेशमा बैंकिंग
1: दाई एक कप चियाको 30 रुपियाँ कस्तो महँगो आजकल त केही कुरामा पनि पैसा असुल नहुने
2: हुन्छ नि भाइ अब एनसेलमा पैसा असुल
1: हो र
2: हो नि एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ अनि भएन त पैसा असुल
1: गजब रहेछ अब म पनि पैसा असुल गर्छु
2: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस् एनसेल नेपालकै लागि
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब बाँकी खबर गृह मन्त्रालयले सहसचिव तथा प्रमुख जिल्ला अधिकारीहरूको व्यापक सरुवा र पदस्थापन गरेको छ गृह मन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहको निर्णय अनुसार 12 जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओ हेरफेर गरिएका छन् नयाँ सरुवा अनुसार कास्कीको सिडिओमा कुमार सिंह गुरुङ धादिङमा लक्ष्मी पाण्डे गौतम र स्याङ्जामा निराजन घिमिरेलाई पठाइएको छ त्यस्तै धनकुटामा रुद्रादेवी शर्मा सुर्खेतमा धर्मराज जोशी सप्तरीमा श्यामकृष्ण थापा पाल्पा भविश्वर पाण्डे र सर्लाईमा विजयराज सुवेदी प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा हुनुभएको छ मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको जिम्मेवारी सिर्जना थपलियालाई सुम्पेको छ भने भैरवा अध्यागमनमा बलराम निरोडालाई पठाइएको छ केही सहसचिवहरूलाई गृह मन्त्रालय तथा मातहतका विभागहरूमा समेत जिम्मेवारी हेरफेर गरिएको मन्त्रालयले जनाएको छ
5: नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रताको रक्षा र सूचना तथा विज्ञापन सम्बन्धी सरकारी निर्णय खारेजीको माग गर्दै दबावमूलक आन्दोलन घोषणा गरेको छ महासंघले आज विज्ञप्ति जारी गर्दै आगामी जेठ 25 गतेदेखि असार 5 गतेसम्मका लागि देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो घोषित कार्यक्रम अनुसार जेठ 25 गते देशैभर संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाइनेछ यस्तै जेठ 27 र 29 गते सबै जिल्ला प्रशासन कार्यालयमा तथा असार 1 र 3 गते सबै प्रदेशका मुख्यमन्त्री कार्यालयमा धरना दिने कार्यक्रम तय गरिएको छ आन्दोलनको अन्तिम दिन असार 5 गते काठमाडौँमा विभिन्न पेशागत संगठन र सरकारवालाहरूको सहभागितामा वृहत ऐक्यबद्धता र्याली आयोजना गरिने महासंघले बताएको छ
4: उच्च अदालत पोखराले बस पार्क क्षेत्रमा बनेका भौतिक संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ जेठ 25 गतेदेखि बस पार्कका संरचना हटाउने पोखरा महानगरपालिकाको तयारी भइरहेका बेला न्यायाधीश तेज नारायण सिंह राईको एकल इजलासले पोखरा नौस्थित युगन देवी श्रेष्ठ पालिकीको घर र संरचना तत्काल नहटाउन आदेश दिएको हो अदालतले विपक्षी जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिकालाई 15 दिनभित्र लिखित जवाब पेश गर्न आदेश दिँदै अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षले आउँदो जेठ 26 गते बोलाएको छ अदालतको आदेशपछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै बस पार्क आधुनिक बनाउने अभियानमा कुनै पनि शक्तिले अवरोध गर्न नसक्ने बताउनु भएको छ
5: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु लिन र छोड्न आउने सवारी साधनका लागि पिक एन्ड ड्रप गर्दा 15 मिनटसम्म पार्किङ शुल्क नलाग्ने भएको छ विमानस्थल कार्यालयले यात्रु तथा सर्वसाधारणको आवश्यकता र सहजताका लागि यस्तो व्यवस्था गरेको हो यसअघि 7 मिनटसम्म मात्र पिक एन्ड ड्रप गर्दा शुल्क नलाग्ने व्यवस्था रहेकोमा समय अपुग भएको गुनासो आएपछि समय बढाएर 15 मिनट पुर्याइएको विमानस्थलका प्रवक्ता सञ्जय कुमारले जानकारी दिनुभयो यो व्यवस्था तत्कालका लागि 1 महिनासम्म परीक्षणका रूपमा लागू हुनेछ विमानस्थल कार्यालयले तोकिएको 15 मिनटभित्र पनि कसैले जबरजस्ती पार्किङ शुल्क उठाएमा त्यस्ता व्यक्ति वा कम्पनीलाई कडा कारवाही गरिने समेत स्पष्ट पारेको छ
4: यता चीनको प्रविधि तथा आर्थिक केन्द्र सेन्जेन र काठमाडौँ बीच चार्टर्ड उडान सेवा सुरु भएको छ नेपाल पाण्डा इन्टरनेसनल ट्राभलले हिमालय एयरलाइन्ससँगको सहकार्यमा सुरु गरेको सेवाको पहिलो उडान मार्फत आज 150 जना चिनिया पर्यटक काठमाडौँ आइपुगेका छन् यो चार्टर्ड उडान सेवा अबदेखि प्रत्येक हप्ताको मङ्गलबार र शुक्रबार सञ्चालन हुनेछ हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडाले आगामी आर्थिक वर्ष 2083-84 को बजेटले विद्युतीय र इन्धन दुवै प्रकारका सवारी साधनको मूल्य बढाउने बताएको छ। बजेटप्रति आफ्नो धारणा सार्वजनिक गर्दै नाडाले सरकारको वर्तमान कर नीतिले अटोमोबाइल क्षेत्र महँगो हुने भन्दै चासो व्यक्त गरेको हो। सरकारले बजेट मार्फत विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तत शुल्क हटाएर नयाँ शीर्षकमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउने व्यवस्था गरेको छ। त्यस्तै मोटरको पिक पावरका आधारमा महसुल दर कायम राख्दै आएकोमा यसपटक कारोबार मूल्यका आधारमा महसुल लगाउने नयाँ व्यवस्था गरिएकाले मूल्य स्थिरतामा धक्का लाग्ने नाडाको भनाइ छ। कर नीतिको आलोचना गरे पनि नाडाले भौतिक पूर्वाधारतर्फ बजेटले चालेको कदमको भने स्वागत गरेको छ। सड़क पूर्वाधार निर्माणका लागि झण्डै 3 खर्ब रूपियाँ बजेट विनियोजन गरिनु सकारात्मक भएको र यसको प्रभावकारी कार्यान्वयनले देशको अर्थतन्त्रलाई गतिशील बनाउने नाडाले जनाएको छ।
2: साताको अन्तिम दिन आज धितोपत्र बजार सेयर कारोबार मापक नेप्से परिसूचक ओह्रालो लागेर बन्द भएको छ। आज नेप्से सूचक 11.37 अङ्कले घटेर 2755.41 बिन्दुमा झरेको छ। बजार घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ। अघिल्लो दिन 4.25 अर्ब रुपियाँ बराबरको कारोबार भएकोमा आज 5.62 करोड 56 लाख रुपियाँ पुगेको छ। आज बजारमा कारोबार भएका मध्ये 180 कम्पनीको सेयर मूल्य घटेको छ भने 74 कम्पनीको मूल्य बढेको छ। 11 कम्पनीको सेयर मूल्य भने स्थिर छ।
1: अब विदेशका खबर। भारतको मणिपुर राज्यमा फेरि जातीय हिंसा भड्किँदा 3 जनाको मृत्यु भएको छ। माङपोकपी जिल्लाको लुइबोल खुलेन गाउँमा संदिग्ध हतियारधारी समूहले अन्धाधुन्ध गोलीबारी गर्नुका साथै केही घरहरूमा आगजनी समेत गरेका छन्। विगत 3 वर्षदेखि जातीय तनाव झेलिरहेको मणिपुरमा यसपटक कुकी र नागा जनजातिबीच हिंसा चर्किएको हो। कुकी नागरिक संगठनहरूले नागा लडाकु समूहलाई यस आक्रमणको दोषी ठहराउँदै तत्काल अनुसन्धान गर्न केन्द्र सरकारसँग माग गरेका छन्।
2: पूर्वी इन्डोनेसियाको सक्रिय ज्वालामुखी माउन्ट लेबोटोबी लाकी आज पुनः विस्फोट भएको छ। फोरेस्ट टापुमा रहेको उक्त ज्वालामुखी विस्फोट भएपछि आकाशमा 2.5 किलोमिटर माथिसम्म बाक्लो धुवा र खरानी फैलिएको छ। खरानीका कारण हवाई उडानमा जोखिम बढेपछि अधिकारीहरूले मौमेरे सहरको स्थानीय विमानस्थल बन्द गरेका छन्, जसका कारण 5 आन्तरिक उडानहरू प्रभावित भएका छन्। ज्वालामुखी विभागले क्रेटर वरिपरि 5 किलोमिटरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दै नदी किनारका बासिन्दालाई बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।
1: अब खेलकुद। नेपालले सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष छनौट क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ। लिग चरणको अन्तिम खेलमा आज हङकङले ओमानलाई 154 रनको विशाल अन्तरले पराजित गरेसँगै प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको हो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल समूह एक विजेता बन्दै सेमी फाइनल पुगेको हो भने ओमान समूह बीको उपविजेता बनेको छ। प्रतियोगिताका दुवै सेमी फाइनल खेलहरू आगामी आइतबार हुनेछन्, जहाँ नेपालले ओमान र मलेसियाले हङकङसँग प्रतिस्पर्धा गर्नेछन्।
2: रूपन्देही क्रिकेट संघको आगामी नेतृत्वका लागि पुनः वर्तमान अध्यक्ष हरिबहादुर थापा र पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष थापाले आज भैरवमा पत्रकार सम्मेलन गर्दै जेठ 25 गते हुने निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। गौचनले पनि सामाजिक सञ्जाल मार्फत अध्यक्षमा भिन्ने संकेत गरिसकेका छन्। 4 वर्ष अघिको निर्वाचनमा गौचनलाई नै पराजित गरेर नेतृत्वमा पुगेका थापाले सिद्धार्थ रङ्गशालाको अधुरो काम पूरा गर्न आफूले दोस्रो कार्यकालका लागि दावी गरेको बताएका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: पूर्व गृहमन्त्री गुरुङमाथिको छानबिन प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश, तत्काल सार्वजनिक गर्न समितिको आग्रह। नियन्त्रित 779 गाडीबारे अनुसन्धान स्वरू उच्च स्तरीय टोली मुस्ताङ पुग्यो।
2: सचिव र सहसचिवका सहयोगी संख्या कटौती हुँदै नयाँ स्थायी पदपूर्ति र दरबन्दी सिर्जनामा रोक। ट्रेड युनियनको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा पुग्दै भेप सुन तस्करी प्रकरणमा नासु खड्कालाई थुनामा पठाउन विशेष अदालतको आदेश।
1: स्वास्थ्य क्षेत्रका पदहरूमा नियुक्ति रोकियो, मापदण्ड स्पष्ट नहुँदा अन्यल। 12 जिल्लाका सिडिओ सहित सहसचिवहरूको सरुवा र पदस्थापन। त्रिभुवन विमानस्थलमा अब 15 मिनटको पार्किङ निशुल्क।
2: भारतको मणिपुरमा फेरि भड्कियो जातीय हिंसा, हतियारधारी समूहको अन्धाधुन्दा गोलीबारीबाट 3 जनाको ज्यान गयो। इन्डोनेसियामा ज्वालामुखी विस्फोट, आकाशमा बाक्लो खरानी उडेपछि विमानस्थलहरू बन्द।
1: र एसियन गेम्स छनौट क्रिकेटको सेमी फाइनल समीकरण पूरा। आगामी आइतबार नेपालले ओमानको सामना गर्ने। रूपन्देही क्रिकेट संघको अध्यक्षका लागि पुनः शक्ति गौचन पनि मैदानमा। हौस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्, नमस्कार।

0: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लागिसक्यो, के खाजा खानी होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826 60 09 91 97 074 04 42 34।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी, टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9840611818।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
1: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709509080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन,

0: DFM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 0 25।
4: ल यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
4: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
7: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न

0: साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं, निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
1: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
1: 98058000700,
2: 98460403044।
3: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563363, 98560 9017 र 98560 68067।

दमौली डायरीमा म मन्दिरा सेडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। जलवायु जोखिम र बाँदर आतंकले किसान चिन्तित। चार वर्षदेखि उपयोगविहीन भवनमा शुक्रबारदेखि हाट बजार सञ्चालनमा। ट्रकमा मोटरसाइकल ठोकिँदा एकको मृत्यु एक घाइते। र क्रुक्समा युक्रेनी आक्रमणबाट 507 जना सर्वसाधारणको मृत्यु।

अब समाचार विस्तारमा। विश्व वातावरण दिवस जुन 5 का अवसरमा जलवायु परिवर्तन, अनियमित मौसम र वातावरणीय असन्तुलनले कृषि क्षेत्रमा पारेको गम्भीर असरबारे बिहिबार दमौलीमा सरकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। वातावरण दिवसको सन्दर्भमा कृषि विकास कार्यालय तनहुँद्वारा आयोजित कृषि बिमा सम्बन्धी अन्तर्क्रिया गोष्ठीमा सहभागी किसानहरूले जलवायुजन्य प्राकृतिक विपद र बढ्दो वन्यजन्तु आतंकका कारण आफूहरू कृषि पेसाबाटै विस्थापित हुने अवस्थामा पुगेको गुनासो गरेका छन्। पछिल्लो समय जलवायु परिवर्तनका कारण देखिएका अनपेक्षित रोग, किराको प्रकोप, असिना पानी, हावाहुरी तथा बाढी पहिरो जस्ता वातावरणीय जोखिमले कृषि लगानी असुरक्षित बन्दै गएको छ। यसै सन्दर्भमा भानु नगरपालिका 2 का किसान छिरिङ तामाङले वन जङ्गलको वातावरणीय सन्तुलन बिग्रदै जाँदा बाँदर गाउँ पसेर खेतीपाती नष्ट गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, राज्यले बाँदरको संरक्षण गर्ने हो भने किसानको बाली नष्ट हुँदा क्षतिपूर्ति दिनुपर्छ, होइन भने दुःख दिने बाँदरलाई नियन्त्रण गर्न पाउनुपर्छ। खेती जोगाउने कि बाँदर पाल्ने कार्यक्रममा किसानहरूले वातावरणीय तथा मौसमी कारणले हुने क्षतिको कृषि बिमा दावी गर्दा प्रक्रियागत झन्झट र कठिनाई भोग्नु परेको गुनासो पनि गरेका थिए। भानु नगरपालिका 9 स्थित कडरिया कृषि फर्मका सञ्चालक बासुराज कडरियाले उच्च जोखिम भएका क्षेत्रमा बिमा कम्पनीहरूले बिमा गर्न नमान्ने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, मेरो मेवा खेतीको बिमा गराउन खोज्दा कुनै पनि कम्पनी तयार भएन। किसान पेसा जोखिममा परेकाले युवाहरू पनि यसतर्फ आकर्षित हुन सकेका छैनन्। कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्रले वातावरण तथा जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा जोखिम बढ्दै गएको उल्लेख गर्दै कृषि व्यवसायको सुरक्षाका लागि बिमा अनिवार्य भएको बताउनुभयो। उहाँले भन्नुभयो, सङ्घीय सरकारले कृषि बिमामा किसानलाई 80% अनुदान दिने व्यवस्था गरेको छ। किसानहरूले यसको अधिकतम लाभ लिनुपर्छ। बिमा भुक्तानीमा देखिएका प्राविधिक समस्या र किसानका गुनासो समाधानका लागि प्राधिकरणले आवश्यक पहल र समन्वय गर्नेछ। कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारीले बदलिँदो वातावरणीय परिस्थिति र जलवायु परिवर्तन भविष्यको मात्र होइन वर्तमानकै प्रमुख चुनौती बनेको बताउनुभयो। उहाँले भन्नुभयो, प्राकृतिक विपद र रोग किराको प्रकोपबाट हुने क्षति न्यूनीकरण गरी किसानको लगानी जोगाउन, उत्पादनको निरन्तरता कायम राख्न र कृषि पेसाप्रति आत्मविश्वास बढाउन कृषि बिमा प्रभावकारी विकल्प हो। तर यसलाई अझ व्यवहारिक र किसान मैत्री बनाउन आवश्यक छ। कार्यालयका सूचना अधिकारी किरण परियारका अनुसार वातावरण दिवसका अवसरमा आयोजित कार्यक्रममा जिल्लामा क्रियाशील विभिन्न बिमा कम्पनीका प्रमुख तथा प्रतिनिधि, अगुवा किसान, किसान समूह र कृषि सहकारीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले जलवायु अनुकूल कृषि प्रणालीको विकास र कृषि बिमाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए। 4 वर्षअघि निर्माण गरिए पनि उपयोगविहीन बनेको तनहुँको भानु नगरपालिका 1 साजभोटे स्थित भवनको बल्ल सदुपयोग भएको छ। लामो समयदेखि थन्किएर बसेको उक्त सरकारी भवन परिसरमा शुक्रबारदेखि विधिवत रूपमा भानु साजभोटे हाट बजार सञ्चालनमा आएको हो। भानु साजभोटे हाट बजार समितिको आयोजना तथा भानु नगरपालिकाको सहयोगमा सुरु भएको यो हाट बजार अबदेखि प्रत्येक हप्ताको शुक्रबार बिहान 10 देखि बेलुकी 5 बजेसम्म नियमित सञ्चालन हुनेछ। पृथ्वी राजमार्गको डुम्रे बजार नजिकै रहेको यस रणनीतिक स्थानमा हाट बजार सुरु भएसँगै जिल्लाका कृषकहरूले आफ्ना उत्पादन बिचौलिया रहित सिधै उपभोक्ता माझ बिक्री गर्न पाउने भएका छन्। हाट बजारमा ताजा तरकारी तथा कन्दमूल र फलफुल मात्र नभई स्थानीय स्तरमा उत्पादित मह तथा मौरीजन्य उत्पादन, पशुपन्छी तथा दुग्धजन्य पदार्थ, लोकल कुखुरा तथा अन्डाका साथै ग्रामीण क्षेत्रमा बुनिएका डोको, नाम्लो जस्ता परम्परागत हस्तकलाका सामग्रीहरू समेत बिक्रीका लागि राखिने समितिले जनाएको छ। किसानहरूलाई हाट बजारसम्म आकर्षित गर्न र स्थानीय उत्पादनको खपत बढाउन नगरपालिकाले ढुवानीमा समेत विशेष सहुलियतको व्यवस्था गरेको छ। हाट बजारमा आफ्ना कृषि उपज बिक्री वितरण गर्न चाहने कृषकहरूले अग्रिम जानकारी गराएमा उनीहरूको फार्म वा खेतबारीदेखि हाट बजारसम्म कृषि सामग्री ल्याउन लाग्ने कुल ढुवानी खर्च 50% रकम नगरपालिकाले नै बेहोर्ने व्यवस्था मिलाइएको छ।
भानु नगरपालिकाका पशु सेवा प्राविधिक अमित ढुङ्गानाका अनुसार किसानका उत्पादन स्थानीय बजारबाटै अधिकतम बिक्री गराउने पहिलो लक्ष्य राखिएको छ। हाट बजारमा खपत नभएर बढी भएका तरकारी तथा फलफुलहरू खेर जान नदिनका लागि काठमाडौँ स्थित कालीमाटी फलफुल तथा तरकारी बजारका सञ्चालकहरूसँग समेत समझदारी गरिएको र आवश्यक परेको खण्डमा मात्र बढी भएको उपज काठमाडौँ पठाउने प्राविधिक ढुङ्गानाले जानकारी दिनुभयो। भाडामा दिनको लागि पटक पटक सूचना निकालिएको भए पनि व्यवसायीले नलिए पनि भवनको सदुपयोग भएको थिएन। लामो समयदेखि उपयोगविहीन पूर्वाधारको सदुपयोग गर्दै स्थानीय सरकार र बजार समितिले चालेको यो कदमले भानु नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन र कृषकहरूको आर्थिक आय आर्जनमा सुधार ल्याउन ठूलो मद्दत पुग्ने विश्वास भानु साजबोटे हाट बजार समितिका अध्यक्ष अर्जुन ओली बताउनुहुन्छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुलीमा ट्रकमा मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। देवचुली नगरपालिका 14 प्रति नगरमा कावासोतीबाट नारायणघाटतर्फ जाँदै गरेको ना 5 ख 1757 नम्बरको ट्रकको टायर पड्किएपछि सडक किनारमा रोकेर मर्मत गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको ग 10 प 2287 नम्बरको मोटरसाइकल ट्रकमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार मध्यबिन्दु नगरपालिका एक निवासी 51 वर्षीय ओमनारायण थारू गम्भीर घाइते हुनुभएको थियो। उहाँको उपचारका क्रममा चितवन स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। दुर्घटनामा घाइते मोटरसाइकल चालक भारतका 26 वर्षीय विशाल कुमार श्रीवास्तवको भरतपुरमा उपचार भइरहेको छ। प्रहरीले ट्रक चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका 10 भुताहा निवासी 52 वर्षीय भीमबहादुर कुनलाई नियन्त्रणमा लिएको जनाइएको छ। अब विदेशको खबर। युक्रेनी सेनाले रुसको सिमानामा पर्ने क्रुक क्षेत्रमा गरेको आक्रमणमा परि 507 जना सर्वसाधारणको मृत्यु भएको छ। क्रुक क्षेत्रका गभर्नर अलेक्जेन्डर खिस्टाइनले रुसी समाचार एजेन्सी टाससँग कुरा गर्दै यस दुखद घटनाको पुष्टि गरेका हुन्। सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चका क्रममा पत्रकारहरूसँग बोल्दै गभर्नर खिन्स्टाइनले यो घटनालाई आफ्नो क्षेत्रको सबैभन्दा गम्भीर र दुखद परिणाम भएको बताएका छन्। उनका अनुसार पछिल्लो प्रतिवेदनले 507 जना सर्वसाधारणको मृत्यु भएको देखाइएको छ। 446 जना यस्ता नागरिकहरूको गत वर्षको सुरुदेखि नै परिवारसँग सम्पर्क विच्छेद भएको थियो। उनीहरूलाई बेपत्ता पारिएकाहरूको सूचीमा राखिएको थियो। यो जानकारी सार्वजनिक भएको सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च जुन 3 देखि 6 सम्म सञ्चालन भइरहेको छ। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। जलवायु जोखिम र बाँदर आतंकले किसान चिन्तित। 4 वर्षदेखि उपयोगविहीन भवनमा शुक्रबारदेखि हाट बजार सञ्चालनमा। ट्रकमा मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते। र क्रुक्समा युक्रेनी आक्रमणबाट 507 जना सर्वसाधारणको मृत्यु।

0: ए लौ न लौ लौ चट्याङ पर्न आँटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो, के खाछ हानी होला खै?
6: जाम न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
7: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
6: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826 60 09 91 97 97 074

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
3: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
4: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10-100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500-3,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2,000-12,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3,000-16,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98560 66656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694036, 9805141437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न

0: तथा शांत वातावरण को आफ्नो भवन,
1: उचित छात्रवृत्ति को व्यवस्था,
2: सभा कक्ष र रिडिङ रूम सहित को पुस्तकालय को व्यवस्था,
1: स्वस्थ चमेना गृह को व्यवस्था,
2: पढाई हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा बुने भयो।
5: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
10: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
11: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
10: अनि त्यो कहाँ पाइन्छ त?
11: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
12: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
7: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
12: फर्निचर उद्योग
7: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9916664683,
13: 9856043234।
14: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले, सम्पर्क 9843338290, 9811751760।
15: दमौली FM 94.2 समुदायको

0: EFM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ, साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
1: सम्पर्क 9842641633, 9817150898, 9864603385।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
8: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556025380, 9814852518 र 9065153332।

0: दमोले बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ खाने होला खै?
1: जाम न त मीनाक्षी चटपट एन पानीपुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98 26 60 09 91, 97 074 042 34।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 98-41-12-07-40।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: DFM 94.2 समुदाय को आवाज
1: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी व्यस्तै न्यू रोड दमौली नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस् सम्पर्क नम्बर 98065317350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98065317350
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण अनुभवी तथा दक्ष प्राध्यापकहरू भौतिक शास्त्र रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला प्रविधि मैत्री कक्षा छात्रवृत्तिको व्यवस्था यातायातको व्यवस्था नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला व्यवस्थित चमेना गृह भलिबल र बास्केटबल कोर्टको व्यवस्था हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस् थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ फोन नम्बर 98563363 98560917 र 98560867
3: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला
3: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
1: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड
3: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39
0: दमौली FM 94.2 समुदायको आवाज

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खुल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालू अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: ब्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: पुलिया FM 94.2 समुदाय को आवाज।
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
2: उचित छात्रवृत्तिको व्यवस्था।
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
2: स्वस्थ चमेना गृहको व्यवस्था।
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
4: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
5: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
6: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
9: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98 466 14 438।
10: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
9: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
10: फर्निचर उद्योग
9: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 98 16 64 66 83,
8: 98 560 43 234।
11: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
12: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
13: दाजु भाइको के को गफ गफ हुँदैछ?
11: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
13: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
11: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
13: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 98 083 80 384, 98 46 37 39 31।
9: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
11: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
14: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
11: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
14: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 98-41-12-07-40।
0: दमौली FM 94.2 समुदायको आवाज।

पानी छोड़ला दुनियाले मलाई छोड़ला तर मैले तिमीलाई छोड्ने छैन लाएको माया तोड्ने छैन खाएको कसम तोड्ने छैन सीआरबीटी 01300131209 पीआरबीटी 6042771

0: 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: व्यास 4, मेन रोड, दमौली, तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन

0: 98 16 16 13 26 98 4 63 0 56 0 5 98 19 11 36 27 0 65 65 0 25
1: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 98 0 58 00 700,
0: 98 460 40 304।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
2: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98-4-13-38-290 98-1-71-51-760।

0: FM तमौली FM 94.2 मेगाहर्ज समुदायको आवाज
1: हवस्त श्रोता दमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै हामी भोलि बिहान 5 बजे सूचना समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ त्यतिनीसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस् नमस्कार शुभरात्री

0: FM
1: तमौली FM 94.2 मेगाहर्ज समुदायको आवाज आवाज आवाज
2: आदरणीय श्रोतृवृन्द दमौली एफएम 94.2 मेगाहर्जबाट अब प्रस्तुत हुन्छ प्रभातकालीन कार्यक्रम धार्मिक अनुष्ठान

श्रोतृवृन्द, धार्मिक अनुष्ठान कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै यी मंगल स्तुति र प्रार्थनाका साथ आजको धार्मिक अनुष्ठान आरम्भ गर्दै

सङ्गीतमय गायत्री भजनपछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ शाश्वत सन्देश। पद्म पुराणमा भनिएको छ, श्रूयताम धर्म सर्वस्वम श्रुत्वा चैत प्रधारयताम आत्मनः प्रतिकूलानि परेशाम न समाचरेत। त्यसै गरी विष्णु धर्मोत्तरमा पनि भनिएको छ, श्रूयताम धर्म सर्वस्वम श्रुत्वा चाप्य बधारयताम आत्मनः प्रतिकूलानि परेशाम न समाचरेत। यसै गरी महाभारतमा पनि भनिएको छ, यदन्यैर्विहितं नेच्छेदात्मनः कर्म पुरुषः न तत् परेषु कुर्वीत जानन्न प्रियमात्मनः। अर्थात् पद्मपुराण विष्णु धर्मोत्तर र महाभारतमा भनिएका यी भनाइहरूको सारमा अर्थ हुन्छ, धर्मको सार सुन र त्यसलाई धारण गर अर्थात् ग्रहण गर भन्दै भनिएको छ कि अरूद्वारा आफूप्रति गरिएको व्यवहार यानि कि पीडादायक व्यवहार आफूलाई मन पर्दैन भने त्यस्तो अप्रिय व्यवहार अरूप्रति आफूले पनि गर्न हुन्न, किनकि अरूद्वारा गरिएको अप्रिय व्यवहार आफूलाई अप्रिय हुन्छ भने आफूले गरेको दुर्व्यवहार र अप्रिय कुराले अरूलाई पनि पोल्छ र त्यो उनीहरूलाई पनि प्रिय लाग्दैन। त्यसकारण अरूले गरेको नराम्रो व्यवहारले आफ्नो चित्त दुख्छ भने त्यस्तो व्यवहार अरूप्रति आफूले पनि गर्न हुँदैन। अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ आधुनिक भजन, पापी भएछु अज्ञानी भएछु कृष्ण मलाई देऊ तिम्रो पाउको धुलो।

प्रस्तुत भजन पछि आदरणीय श्रोतृवृन्द, अब यहाँहरू सुन्न सक्नुहुनेछ धार्मिक सांस्कृतिक र भाषिक चिन्तन। धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत आज यहाँहरू श्रीमद् भागवत महापुराण द्वादश स्कन्दको पहिलो अध्यायको कथा सुन्न सक्नुहुनेछ। हिजोको प्रसङ्गमा यदुकुलको संहारको प्रसङ्ग आएको थियो। आज भने महाराज परीक्षितको जिज्ञासामा सुखदेवजीले कलियुगका राजाहरूको वंश परम्पराको बारेमा बताउनु भएको प्रसङ्ग आउँछ। यस क्रममा द्वापर युगपछि कलियुगको आगमन हुने बेला र कलियुग आइसकेपछि कलियुगका राजाहरूको कस्तो स्थिति रहन्छ, द्वापर युगीन राजा र कलियुगीय राजाहरूमा के भिन्नता हुनेछ, यही प्रसङ्ग आउँछ। महाराज परीक्षित सुखदेवजीलाई प्रश्न गर्दै भन्नुहुन्छ, सुधामानुगते कृष्णे यदुवंश विभूषणे कस्य वंशो भवत् पृथ्व्या मेतदा चक्षु मे मुने। हे मुनि, यदुवंशका गहना स्वरूप भगवान् श्रीकृष्ण आफ्नो धाम वैकुण्ठ जानुभएपछि पृथ्वीमा कुन वंशको शासन सुरु भयो, यो कुरा मलाई बताउनुहोस्। सुखदेवजी महाराज परीक्षितको जिज्ञासामा भन्नुहुन्छ, योऽन्त्यः पुरञ्जयो नाम भाव्यो बार्हद्रथो नृप तस्या मात्यस्तु सुनको हत्वा स्वामिनमात्मजम् प्रद्योत संज्ञम राजानं कर्ता यद पालकः सुतः विशाख युपयस्तत्पुत्रो भविता राजकस्ततः नन्दिवर्धनस्तत्पुत्र पञ्च प्रद्योतना इमे अष्टत्रिंशोत्तर शतं भोक्ष्यन्ति पृथिवीं नृपाः। ये महाराज परीक्षित बृहद वंशीय अन्तिम राजा पुरञ्जय हुनेछन्। उनका मन्त्री सुनकले आफ्नै मालिक राजा पुरञ्जयलाई मारेर आफ्ना छोरा प्रद्योतनलाई राजा बनाउनेछन्। प्रद्योतनका छोरा पालक, पालकका छोरा विशाखयुप, विशाखयुपका छोरा राजक र राजकका छोरा नन्दीवर्धन हुनेछन्। प्रद्योतन वंशीय यी पाँचजना राजाहरू प्रद्योतन नामले नै प्रसिद्ध हुनेछन्। यी पाँच राजाहरूले 138 वर्षसम्म पृथ्वीको राज्य भोग गर्नेछन्। शिशुनागस्ततो भाव्य काकवर्णस्तु तदसुतः क्षेमधर्मा तस्य सुतः क्षेत्रज्ञ क्षेमधर्मजः विदिशार सुतस्तस्य जातशत्रुर्भविष्यति दर्वकस्तत्सुतो भावी दर्वकस्याजय स्मृतः। प्रद्योतन वंशीय राजाहरूपछि शिशुनाग राजा हुनेछन्। त्यसपछि उनका छोरा काकवर्ण, काकवर्णका छोरा क्षेमधर्मा र क्षेमधर्माका छोरा क्षेत्रज्ञ, क्षेत्रज्ञका छोरा विदिशार, विदिशारका छोरा अजातशत्रु, अजातशत्रुका छोरा दम्भक र दम्भकका छोरा अजय राजा हुनेछन्। नन्दीवर्धन आजेयो महानन्दीषु तस्ततः शिशुनागादशै वैते षष्ट्युत्तर शतत्रयम् समा भोक्ष्यन्ति पृथिवीं कुरुश्रेष्ठ कलौ नृपाः महानन्दीषु तु राजन् सुदृगर्भोद्भवो बलि महापद्मपतिः कश्चिन्नन्दश्छत्रविनाशकृत् ततो नृपा भविष्यन्ति शूद्रप्रायास्तु धार्मिकाः। हे परीक्षित, अजयका छोरा नन्दीवर्धन र नन्दीवर्धनका छोरा महानन्दी हुनेछन्। यसरी शिशुनागको वंशमा 10 पुस्तासम्म राजाहरू हुनेछन् र उनीहरूले कलियुगमा जम्मा 360 वर्षसम्म पृथ्वीमा राज्य गर्नेछन्। हे राजा परीक्षित, महानन्दीकी शूद्र जातीय पत्नीको गर्भबाट अत्यन्त बलशाली नन्द नामक छोरा हुनेछन्। नन्द महापद्मका अधिपति हुनेछन्, त्यसैले उनलाई महापद्मपति पनि भनिनेछ। उनले क्षेत्रीय राजाहरूको विनाश गर्नेछन्। नन्दकै समयदेखि राजाहरू लगभग शूद्रको जस्तो स्वभाव भएका र अधार्मिक पनि बन्नेछन्। स एक छत्राम पृथ्वी मनुलङ्घित शासन शासिष्यति महापद्मो द्वितीय इव भार्गवः। क्षेत्रीयहरूको विनाश गर्ने भएकाले दोस्रा परशुराम जस्तै देखिने ती महापद्मपति नन्दले पृथ्वीको एक छत्र शासन गर्नेछन्। उनको शासनको अपहेलना कसैले गर्न सक्ने छैन। तस्य चाष्टौ भविष्यन्ति सुमाल्य प्रमुखा हस्तः यही माम भोक्ष्यन्ति महिम राजान अस्मसतम समः। नन्दका सुमाल्य आदि 8 छोराहरू हुनेछन्। ती 8 राजाहरूले 100 वर्षसम्म पृथ्वीमा राज्य भोग गर्नेछन्। नवनन्दान्दिज कश्चित् प्रपन्नानुद्धरिष्यति तेषाम् अभावे जगतिम् मौर्या भोक्ष्यन्ति वैकलौ। ए परीक्षित, कुनै ब्राह्मण अर्थात् चाणक्यले आफ्नो शक्तिमा विश्वस्त भएका नन्द र उनका 8 छोराहरू गरी 9 विनाश गर्नेछन्। यसरी नन्दवंशको समाप्तिपछि पृथ्वीमा मौर्यवंशी राजाहरूले राज्य भोग गर्नेछन्। सैव चन्द्रगुप्तम् वै द्विजो राज्येऽभिषेक्ष्यति तत्सुतो बारिसारस्तु ततश्चाशोकवर्धनः। उनै ब्राह्मण चाणक्यले चन्द्रगुप्तलाई राजसिंहासनमा राखेर राज्याभिषेक गरिदिनेछन्। ती चन्द्रगुप्तका छोरा बारिसार हुनेछन् र उनका छोरा अशोकवर्धन हुनेछन्। सुयसः भविता तस्य सङ्गतः सुयसः सुतः शाली सुखस्ततस्तस्य
सोमसरम आभवेष्यति। त्यसपछि अशोक वर्धन का छोरा सुयश, उनका छोरा संगत, संगत का छोरा शालिशुक र शालिशुक का छोरा सोम शर्मा होने। सतधन्वास्ततस्तस्य भविता तद्बृहद्रथः मौर्या हेते दश नृप सप्तत्रिंशच्छतोत्तरम् समाभोक्षन्ति पृथिवीं कलौ कुरुकुलोद्बह हत्वा बृहद्रथं मौर्यं तस्य सेनापतिः कलौ। पुत्रमित्रस्तु शुङ्गाह्व स्वयं राज्यं करिष्यति अग्निमित्रस्ततस्तस्मात् सुज्येष्ठोऽथ भविष्यति। सोम शर्मा का छोरा सतधन्वा र उनका छोरा बृहद्रथ राजा हुनेछन्। मौर्य वंशी यी दस राजाहरूले 137 वर्षसम्म कलियुगमा पृथ्वीमाथि राज्य गर्नेछन्। हे परीक्षित, बृहद्रथका सेनापति शुङ्ग नामका पुष्य मित्रले आफ्ना मालिक राजा बृहद्रथलाई मारेर आफैले राज्य गर्नेछन्। उनका छोरा अग्निमित्र र अग्निमित्रका छोरा सुज्येष्ठ हुनेछन्। वसुमित्रो भद्रकश्च पुलिन्दो भविता ततः ततो घोषासुतस्तस्माद् वज्रमित्रो भविष्यति ततो भागवतस्तस्माद् देवभूतिरिति श्रुतिः शुङ्गादशैते भोक्ष्यन्ति भूमिं वर्षशताधिकम्। सुज्येष्ठका छोरा वसुमित्र, वसुमित्रका भद्रक, भद्रकका पुलिन्द, पुलिन्दका घोष, घोषका छोरा वज्रमित्र, वज्रमित्रका छोरा भागवत र भागवतका छोरा देवभूति हुनेछन् भन्ने सुनिएको छ। शुङ्ग वंशका यी दसजना राजाहरूले 100 वर्षभन्दा धेरै अर्थात् 112 वर्ष समयसम्म पृथ्वीमा शासन गर्नेछन्। ततः कण्वा नियम भूमिर् यास्यत्यल्प गुणान् नृप शुङ्गं हत्वा देवभूतिं कण्वो मात्यस्तु कामिनम्। स्वयं करिष्यते राज्यं वसुदेवो महामतिः तस्य पुत्रस्तु भूमित्रस्तस्य नारायणः श्रुतः नारायणस्य भविता सुशर्मा नाम विश्रुतः। काण्वायना इमे भूमिं चत्वारिं सच्च पञ्च च शतानि त्रीणि भोक्ष्यन्ति वर्षाणां च कलौ युगे। हे राजा परीक्षित, शुङ्गवंशीय राजाहरूको पतनपछि यो पृथ्वी कण्ववंशीय राजाहरूको अधीनमा हुनेछ। यी राजाहरूमा आफ्ना पूर्वजहरूमा भन्दा थोरै मात्र राजकीय गुणहरू रहनेछन्। शुङ्ग वंशका अन्तिम राजा देवभूति अत्यन्त स्त्रीलम्पट हुनेछन्। उनकै मन्त्री वसुदेवले मारेर आफैले राज्य गर्नेछन्। कण्ववंशीय वसुदेव अत्यन्त बुद्धिमान हुनेछन्। उनका छोरा भूमित्र, भूमित्रका छोरा नारायण र नारायणका छोरा सुशर्मा हुनेछन्। कण्ववंशीय राजाहरूमा सुशर्माको अधिक प्रसिद्धि रहनेछ। कण्ववंशीय यी चारजना राजाहरूले कलियुगमा 345 वर्षसम्म राज्य गर्नेछन्। हत्वा कर्णम सुशर्माणम तद्भृत्यो वृषलो बलि गाम भोक्ष्यन्त्यन्द्र जातीय कञ्चित कालम सत्तमः। कण्ववंशका राजा सुशर्मालाई उनकै बलि नाम गरेको शूद्र सेवकले मार्नेछन्। अन्ध्रजातीय बलि अत्यन्त दुष्ट हुनेछन्। उनले केही समयसम्म पृथ्वीमा शासन गर्नेछन्। कृष्ण नामाथ तद्भ्राता भविता पृथ्वीपतिः श्रीशान्त कर्णस्तत्पुत्र पौर्णमासस्तु तत्सुतः। त्यसपछि बलिका भाइ कृष्ण राजा हुनेछन्। कृष्णका श्रीशान्त कर्ण र उनका पौर्णमास नामका छोरा हुनेछन्। लम्बोदरस्तु तत्पुत्र तस्माद् चिबिलको नृप मेघ स्वातिश्चिबिलका दटमानस्तु तस्य च अनिष्ट कर्म हालेयस् तलकस्तस्य चात्मजः पुरीश भीरुस्तत्पुत्रस् ततो राजा सुनन्दनः। यसै गरी पौर्णमासका छोरा लम्बोदर, लम्बोदरका छोरा चिबिलक, उनका छोरा मेघ स्वाति, उनका छोरा अटमान, अटमानका छोरा अनिष्ट कर्मा, अनिष्ट कर्माका छोरा हालेय, हालेयका छोरा तलक, तलकका छोरा पुरुष भीरु र पुरुष भीरुका छोरा सुनन्दन राजा हुनेछन्। चकोरो बाहुवो यत्र शिवस्वातिररिन्दम तस्यापि गोमतिः पुत्र पुरीमान् भविता ततः मेधशिरा शिवस्कन्दो यज्ञश्रीस्तत्सुतस्ततः विजयस्तत्सुतो भाव्यश्चन्द्रविज्ञः सलोमदिः। एते त्रिंशन् नृपतय चत्वारिअब्दशतानि च षट्पञ्चा सच्च पृथिवीं भोक्ष्यन्ति कुरुनन्दनम्। सुनन्दनका छोरा चकोर हुनेछन्। चकोरका बाहु नामले प्रसिद्ध आठजना छोराहरूमध्ये कान्छा छोरा शिवस्वाति अत्यन्त पराक्रमी र शत्रुहरूलाई दमन गर्न समर्थ हुनेछन्। उनका गोमती पुत्र, गोमती पुत्रका पुरीमान, पुरीमानका मेधशिरा, मेधशिराका शिवस्कन्द, शिवस्कन्दका यज्ञश्री र यज्ञश्रीका विजय नाम गरेका छोरा क्रमशः राजा हुनेछन्। राजा विजयका दुईजना छोराहरू हुनेछन्। चन्द्रविज्ञ र लोमधि। हे महाराज परीक्षित, बलिदेखि लोमधिसम्मका 30 राजाहरूले यो पृथ्वीमा 456 वर्षसम्म शासन गर्नेछन्। यसपछिको बाँकी प्रसङ्गको निरन्तरता भने भोलिको धार्मिक अनुष्ठानमा। अस्तु आदरणीय श्रोतृवृन्द, अहिले यहाँहरू धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत श्रीमद् भागवत महापुराण द्वादश स्कन्दको पहिलो अध्यायको कथा सुन्दै हुनुहुन्थ्यो।
यस सम्बन्धमा हामीले डाक्टर स्वामी रामानन्द गिरीद्वारा नेपाली भाषामा अनुवादित श्रीमद् भागवत महापुराण ग्रन्थको 7 खण्डलाई सन्दर्भ सामग्रीका रूपमा लिएका छौँ। आदरणीय श्रोतृवृन्द, आजको धार्मिक अनुष्ठानको समय सकि नै लागेको छ। कार्यक्रमको अन्तमा आरती भजन प्रस्तुत गर्दै भोलि बिहान 5 बजे पुनः कार्यक्रम मार्फत भेट हुने वाचासहित बिदा हुन

0: आज
1: कृष्ण षष्ठी 6 जुन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै जीवन भण्डारीको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
3: काठमाडौँमा मात्रै 1488 जना सुकुम्बासी अझै पनि होल्डिङ सेन्टरमै। 512 पालिकामा रासोपाको अधिवेशन सम्पन्न। सकियो सुदन गुरुङको छानबिन, प्रतिवेदन बालिनको हातमा, बजार सुनसान, न लगानी न व्यापार लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको सार्वजनिक सम्पत्ति जोगाउने अभियान शीर्षकको शुभ समाचार।
1: संघीय सरकारले सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण अभियानलाई तीव्र बनाउँदै त्यस्ता क्षेत्रमा बसोबास गर्ने तथा संरचना निर्माण गर्ने व्यक्तिको अभिलेख संकलन गर्ने निर्देशन दिएपछि स्थानीय तहहरू अहिले सक्रिय भएका छन्। सरकारी तथा सार्वजनिक सम्पत्तिको सुरक्षा, संरक्षण र व्यवस्थित उपयोगलाई प्रभावकारी बनाउने उद्देश्यसहित देशभर अभियान अगाडि बढाइएपछि अर्घाखाँचीका स्थानीय तह पनि सक्रिय बनेका हुन्। जिल्लाका विभिन्न स्थानीय तहले सार्वजनिक गरेको जग्गाको पहिचान, लगत संकलन तथा संरक्षण प्रक्रिया अगाडि बढाएका हुन्। सन्धिखर्क नगरपालिका, भूमिस्ता नगरपालिका र मालारानी गाउँपालिकाले सार्वजनिक तथा सरकारी क्षेत्रको विवरण संकलन गरी संरक्षण अभियानलाई अगाडि बढाएको बताएका छन्। सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सार्वजनिक सम्पत्तिको संरक्षण स्थानीय सरकारको साझा दायित्व भएकाले यसको कार्यान्वयनलाई प्राथमिकतामा राखिएको बताउनुभयो। यस्तै मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले जिल्लाका 6 स्थानीय तहको संयुक्त बैठक बसेर सार्वजनिक सम्पत्ति संरक्षणलाई प्रभावकारी बनाउने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन र भविष्यका पुस्ताका लागि संरक्षण गर्न सबै स्थानीय तह एकजुट भएका छन्। स्थानीय तहले सार्वजनिक स्थल, सडक छेउ, खोला किनार, चौतार तथा सरकारी जग्गामा निर्माण गरिएका घर, टहरा तथा अन्य व्यावसायिक संरचना हटाउन सार्वजनिक अपील समेत गरेका छन्। प्रेस विज्ञप्ति मार्फत सूचना जारी गर्दै स्थानीय सरकारहरूले स्वेच्छाले संरचना हटाउन आग्रह गरेका छन्, अन्यथा कानून बमोजिम हटाउने उनीहरूको चेतावनी छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। 41 दिनदेखि होल्डिङ सेन्टरमा सुकुम्बासी, मजदूरी न व्यवस्थापनको टुङ्गो शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। सरकारले सुकुम्बासी बस्ती भत्काएको 39 दिन बितिसक्दा पनि पुनर्स्थापनाको प्रक्रिया ढिलो हुँदा प्रभावितहरू अन्यलमा छन्। सरकारले अस्थायी राहत स्वरूप बैंक खाता खोल्न लगाएर मासिक भाडा दिने भने पनि व्यवस्थापन कहिले हुन्छ भन्ने स्पष्ट योजना अहिलेसम्म सार्वजनिक गरिएको छैन। डिजिटल प्रोफाइल संकलन र प्रमाणीकरणको काम जारी रहेकाले सुकुम्बासीहरू बसोबास, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवामा समस्यामा परेका छन्। सरकारले अतिक्रमित जग्गा खाली गर्ने भन्दै सुकुम्बासी बस्ती भत्काउन शुरू गरेको 41 दिन बितिसकेको छ। राधा स्वामी आश्रम किर्तिपुरमा 12 वैशाखदेखि बसिरहनु भएकी 50 वर्षीय प्रमिला राई अझै अन्यलमा रहनु भएको छ। अहिलेसम्म बस्ने र खाने बन्दोबस्त भएका फोहोरको व्यवस्थापनमा सरकारको कुनै ठोस योजनाबारे जानकारी नभएको उहाँले बताउनुभयो। प्रमिलाका अनुसार जग्गाबारे बुझ्नका लागि केही दिन अघि फारम लिएर कर्मचारी पुग्नु भएको थियो, तर अहिले बैंक खाता खोल्न आए तापनि कहिले व्यवस्थापन हुन्छ भनेर सोध्दा जवाफ आउँदैन उहाँले भन्नुभएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले घरटहरा खाली गर्न निर्देशन दिँदै 11 वैशाखमा 6 बुधे सूचना जारी गरेर 10 देखि 15 दिनभित्र प्रमाणित भूमिहीनका लागि उचित बसोबासको व्यवस्था गर्ने तयारी भइरहेको सुनाएको थियो। यसबारे प्रमुख जिल्लाधिकारी ईश्वरराज पौडेलले अहिले आफूहरूले केही बोल्न नमिल्ने बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले 17 जेठमा संसदमा सांसदहरूको प्रश्नको जवाब दिने क्रममा 35 वर्षमा नभएको समाधान 35 मिनटमै नखोज्न आग्रह गर्नुभएको थियो। उहाँले सुकुम्बासीलाई जग्गा दिने र बसोबासको व्यवस्था गर्न काम भइरहेकाले समय लाग्ने बताउनु भएको थियो। जति समय लाग्छ त्यो लाग्छ, हतार गरेर हुँदैन। 35 वर्षमा नभएको चीज 35 मिनटमै नखोजौं, केही समय लाग्छ, उहाँले भन्नुभएको थियो। प्रधानमन्त्रीले नै अनिश्चित कुरा गरेपछि प्रमिला थप अन्योल बढेको बताउँछिन्। उनकी 27 वर्षीय छोरीको कलेजोमा समस्या छ, जन्डिसले गर्दा उसको कलेजो बिग्रिएको छ। डाक्टरले 2-3 वर्षसम्म औषधि खुवाउनुपर्छ भनेका छन्। छोरीलाई औषधि खुवाउने पैसा जुटाउन सकिएन, कतिलाई बिन्ती गरिसके, कसैले पनि सुन्दैनन्, उहाँले सुनाउनुहुन्छ।
1: आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ, रासोपाले 512 पालिका र 4246 वडाको अधिवेशन सकायो शीर्षकमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टीले 512 वटा पालिकामा अधिवेशन सकेर नयाँ नेतृत्व चयन गरेको छ। त्यस्तै 4246 वडामा पनि अधिवेशन सकिएको छ। पार्टीका केन्द्रीय सदस्य रामकुमार आरके ढुङ्गानाका अनुसार जेठ 2 र 3 गते वडा भेला तथा वडा अधिवेशन सञ्चालन भएको थियो। त्यस्तै 9 र 10 जेठमा पालिका अधिवेशन भएको थियो। सो अवधिमा सञ्चालन नभएका पालिका तथा वडामा 16 र 17 जेठमा अधिवेशन गरिएको रासोपाले जनाएको छ। केहीमा भने तदर्श समिति बनाइएको छ। शनिबार र आइतबार रासोपाको जिल्ला अधिवेशन हुँदैछ आज र भोलि। पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवेशन हुने जिल्लाहरूमा निर्वाचन समिति गठन गरिसकेको नेता ढुङ्गानाले जानकारी दिएका छन्। रासोपाको पहिलो केन्द्रीय महाधिवेशन आगामी असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुने तय गरिएको छ। आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ।
3: पूर्व गृहमन्त्री सुदन गुरुङमाथि लागेको आरोपबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। समितिका संयोजक एवं पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीले तोकिएको म्याद अगावै प्रधानमन्त्री बालेन्द्र शाहलाई 45 पेजको प्रतिवेदन बुझाउनु भएको हो। प्रतिवेदनमा पूर्व गृहमन्त्री गुरुङको 17 पेज लामो बयान, उहाँको सम्पत्ति विवरण र सम्बन्धित क्षेत्रबाट जुटाइएका पर्याप्त प्रमाणहरू समेटिएका छन्। समितिले यो प्रतिवेदन जस्ताको तस्तै र जतिसक्दो चाँडो सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको छ। हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँगको व्यापारिक साझेदारी र शेयर लुकाएको आरोप लागेपछि गुरुङले गत वैशाख 9 गते मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि सरकारले जेठ 22 गते प्रतिवेदन बुझाउने गरी 3 सदस्यीय समिति गठन गरेको थियो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमण सकेर स्वदेश फर्कनु भएको छ। भारतीय सत्तारूढ दलको निमन्त्रणामा सोमबार भारत जानुभएका सभापति लामिछाने महत्वपूर्ण विषयमा सार्वजनिक रूपमा ठोस निष्कर्ष नखुलाई साँझ हिजो स्वदेश फर्कनु भएको हो। लामिछानेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित उच्चस्तरीय भेटवार्तालाई लिएर विभिन्न राजनीतिक वृत्तमा चासो व्यक्त गरिएको छ। भारत भ्रमणबाट फर्केपछि लामिछानेले पत्रकारका प्रश्नमा कूटनीतिक शैलीमा जवाफ दिनुभएको छ। यसअघि भारतले सीमा मिचीको विषयलाई तोडमोडका साथ उठाउँदै बताउँदै आउनुभएका लामिछानेले अहिले सत्तारूढ दलको सभापति बनेपछि भने आफ्नो अभिव्यक्तिको शैली परिवर्तन गर्नुभएको छ। विगतमा आफैले उठाएको सीमा सम्बन्धी विषयलाई अहिले कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने धारणा उहाँले राख्नु भएको छ। त्यो बेला उठाएको विषय अहिले बिर्सनुभयो भन्ने पत्रकारको प्रश्नमा लामिछानेले सीमा लगायतका संवेदनशील विषय हल्लाखल्ला वा ढोल बजाएर नभई कूटनीतिक माध्यमबाट समाधान गरिने बताउनुभयो।
0: कुनै पनि विषय माध्यम कूटनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ गराएर गरिने कुराहरू सबैभन्दा महत्त्वपूर्ण कुराहरू छ। तिनको आवाज एकदमै नोइज गरे जस्तो, हल्ला गरे जस्तो, एकदमै ढोल बजाएर हुँदैन। तर ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा, गर्नुपर्ने समयमा, गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ। कूटनीति हेर्नुहोस्, एक्टिभिस्टका रूपमा काम गर्ने कुरा, एक्टिभिस्टले उठाउने विषय, जर्नलिस्टले उठाउने विषय र एउटा देशको सबैभन्दा धेरै जनताले पत्याएको राजनीतिक दलका रूपमा त्यसले उठाउने विषय, त्यसका फरक फरक जिम्मेवारी त्यसका फरक फरक संवेदनशीलतालाई बुझ्न सकिएन भने विवेदीमा त्यसको त्यति धेरै महत्त्व हुँदैन। लोकप्रियता लोकप्रियताका लागि त एकदमै सजिलो हुन्छ तर समस्या समाधान गर्नको निमित्त त्यसका चरणहरू हुन्छन्, कुनै पनि कामका चरणहरू हुन्छन्।
1: प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे पनि सभापति लामिछानेले प्रतिक्रिया दिनुभएको छ। प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे उठेका प्रश्नमा लामिछानेले परराष्ट्र मन्त्रालयले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको जवाफ दिनुभयो। संसदमा व्यक्त गरिएको धारणा परराष्ट्र मामिलासँग सम्बन्धित विषय भएको र सरकारले आफ्नो आधिकारिक धारणा प्रष्ट पारिसकेको उहाँको भनाइ थियो। मन्त्रालयले वास्तविकता भनिसकेको अवस्थामा अब आधिकारिकता खोज्न आवश्यक नरहेको लामिछानेले बताउनुभयो।
0: परराष्ट्र मन्त्रालयले आफ्नो आधिकारिक रूपमा आफ्नो आधिकारिक पेज मार्फत आफ्नो आधिकारिक पत्र मार्फत हामीले भनेको के हो, हामीले भन्न खोजेको के हो, जुन विषयमा प्रश्न उठ्यो प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा त्यसको वास्तविकता हाम्रो भनाइ यो हो, हामीले यो भन्न खोजेका हौँ, हामीले यो गरेका हौँ भनेर आधिकारिक रूपमा जानकारी गराइसकेपछि त्योभन्दा थप आधिकारिकता खोज्नुपर्ने आवश्यकता म देख्दिनँ।
1: लामिछानेको भारत भ्रमणलाई कतिपयले प्रधानमन्त्री बन्ने आशीर्वाद लिने प्रयासका रूपमा समेत चर्चा गरेका थिए तर त्यसलाई उहाँले सिधै अस्वीकार गर्नुभएको छ। रासपा अस्थिरताको पक्षमा नभएको र चुनाव अघि जनतासँग गरेका प्रतिबद्धतामा अडिग रहेको उहाँको स्पष्ट थियो।
0: हामीले लेखेको कागज एकपटक पढ्न भनेर अनुरोध गर्न चाहन्छु। हामी अस्थिरताको पक्षमा छैनौँ, हामी स्थिरताको पक्षमा छौँ। नेपाली जनताले स्थिर सरकारका लागि हामीलाई मतदान गरेका हौँ। हामीले गरेको वाचा, बोलेर गरेको वाचा, लेखेर गरेको वाचामा अडिग छौँ, रहिरहन्छौँ। त्यसकारणले यसभित्र प्रतिपक्षले गरेका प्रश्न, प्रतिपक्षले गरेका आशंकाहरू, उहाँहरूको आफ्नो धारणा होला, उहाँहरूको कारण होला, प्रतिपक्षले के कारणले निश्चित प्रश्नहरू गरे भन्ने कुराको जवाफ सत्ता पक्षले दिएर साध्य हुँदैन।
1: दुई देशका सत्तारूढ दलबीच भ्रमण आदान प्रदान शुरू भएको प्रक्रियाका रूपमा आफ्नो भारत भ्रमणलाई लामिछानेले व्याख्या गर्नुभएको छ। भारतीय जनता पार्टी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्त दिएको उहाँले जानकारी दिनुभयो। नेपाल भ्रमणको निम्त प्रति भारतीय पक्ष सकारात्मक रहेको उहाँको भनाइ छ।
0: भारतीय जनता पार्टीका अध्यक्षज्यूलाई र प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई पनि निमन्त्रणा, उहाँहरूलाई नेपाल आउनको लागि निमन्त्रणा गरेको छु। आवश्यकता अनुसार विभिन्न राष्ट्रका राजनीतिक दलहरूसँगलाई आमन्त्रण गर्ने यो कुरा निरन्तर चलिरहन्छ। तपाईँले भने जस्तै कहिले बोलाउनुहुन्छ भने जस्तै मैले पनि आवश्यकता हुँदा उहाँहरूलाई निमन्त्रणा गरिसकेको छु। एकदमै सकारात्मक पनि दुवैजना हुनुहुन्छ, प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ र भाजपा अध्यक्ष पनि सकारात्मक हुनुहुन्छ। अब हेरौँ समयले कहिले जुराउँछ, दुवैतर्फको जुरेको छ।
1: खाने स्वदेश फर्किएकै दिन परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा निस्कनु भएको छ। नयाँ सरकार गठन भएपछि पहिलो पटक परराष्ट्र मन्त्री स्तरीय भारत भ्रमण शुरू भएको हो। तर प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति भने अझै तय भएको छैन। परराष्ट्र मन्त्री खनालको भ्रमणले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति तय गर्ने वातावरण बन्न सक्ने अड्कलबाजी भइरहेका छन्। यद्यपि रासोपा सभापति लामिछानेले प्रधानमन्त्री अहिले काममै केन्द्रित रहेको बताउनु भएको छ। आवश्यकता अनुसार प्रधानमन्त्री बालेन शाहले भारत भ्रमणमा जाने उहाँले जवाफ दिनु भएको छ।
0: प्रधानमन्त्री जाने कुरा समय परिस्थिति हेरेर मात्र हुन्छ, भर्खरै सुरुवात गरेका छौँ, हामीसँग निकै अपेक्षा छ र विशेष गरेर अहिलेको पछिल्लो म्यान्डेटलाई र हाम्रो संरचना तपाईँले हेर्नुभयो भने सरकार र पार्टी सञ्चालनमा हामीले जिम्मेवारी बाँडफाँड गरेका छौँ। प्रधानमन्त्रीजीले मैले बाँडफाँड गरेको त्यसले गर्दाखेरि यी भेटघाटहरू कयौँ औपचारिक अनौपचारिक भेटघाटहरूमा सकेसम्म प्रधानमन्त्रीलाई भन्दा पनि यो चाहिँ पार्टीले यसको चाहिँ हुनसक्ने त्यो ठाउँहरूमा जहाँ प्रधानमन्त्री चाहिन्छ त्यहाँ प्रधानमन्त्री नै, जहाँ प्रधानमन्त्री चाहिँदैन त्यहाँ चाहिँ अन्य पार्टीको संरचनाले आवश्यकता पर्दा मैले अथवा अन्य साथीहरूले हरेक ठाउँमा चाहे पार्लियामेन्टमा होस् चाहे अन्य ठाउँमा उपस्थितिमा हामीले सरकारलाई बढी सरकारको काममा नै बढी फोकस गर्ने किसिमको एउटा वातावरण सृजना गरेका छौँ। त्यसले गर्दाखेरि प्रधानमन्त्री जाने भन्ने कुरा त्यसैले तय गरिहाल्छ होला।
1: लामिछाने भारतीय सम्मान र औपचारिक स्वागतका साथ स्वदेश फर्कनु भएकै दिन परराष्ट्र मन्त्री विदेश वा भारत जानुभएको छ। भारत जानुअघि विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भारतसँगको सीमा विवादबारे भ्रमणका क्रममा छलफल हुने वा नहुने बारेमा स्पष्ट खुलाउनु भएन।
7: अब लामो समयपछि उच्च स्तरीय औपचारिक द्विपक्षीय भ्रमण हुँदैछ। मूल रूपमा नयाँ सरकार बनिसकेपछि हाम्रा प्राथमिकताका विषयहरूमा हामी संवाद गर्छौँ।
8: सीमाको विषयमा हजुरले कुरा उठाउनुहुन्छ हुँदैन
7: स्पेसिफिक बोलिन, हामी पक्कै पनि हाम्रा प्राथमिकताका अब सबै विषयहरूमा हामी संवाद गर्छौँ। नयाँ सरकार आएको छ र त्यसमा अहिले उठेका सबै खाने विषयहरूमा हामी संवाद गर्छौँ।
1: नेपाल भारत सम्बन्ध, सीमा विवाद तथा कूटनीतिक संवादका विषय अहिले पुनः चर्चाको केन्द्रमा रहेका छन्। सत्ता बाहिर रहँदा सीमा र राष्ट्रिय स्वार्थका विषयमा चर्को अभिव्यक्ति दिने नेताहरू अहिले